0: ले गर्यो। चालू आर्थिक वर्षको 10 महिनामा लक्ष्यको करिब 68% बढी राजस्व संकलन। पछिल्ला दुई महिना चैत्र वैशाखमा राजस्व संकलनमा वृद्धि। साङ्जाको भिरकोट 8 ओकादीमा रहेको ऐतिहासिक महत्वको ओखती पानी संरक्षणको प्रतीक्षामा कुनै समय स्थानीय तथा बटुवाले पिउन र औषधिको रूपमा प्रयोग गर्दै आएको यहाँको पानी पछिल्लो समय प्रयोगमा आउने क्रम हराउँदै। आगलागीबाट हुम्लाको सिमकोट 7 महेन्द्र बहादुर शाहीको 3 तल्ले घर नष्ट। 7 कोठे भवन आगलागी हुँदा 20 लाख बराबरको क्षति। ग्रीन पोखरा क्लीन पोखरा अभियान अन्तर्गत रोपियो 6000 बढी बोट बिरुवा। कास्कीको पोखरालाई स्वच्छ र हराभरा बनाउन पोखराको सड़क नदी तथा खोला किनार र सार्वजनिक स्थल तथा खुल्ला क्षेत्रमा 38 प्रजातिका 2,26,000 बोट बिरुवा लगाउने महानगरको योजना। र मुस्ताङको बारागुङ मुक्ति क्षेत्र 1 पर्ने पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी मुक्तिनाथ सड़क खण्डको मर्मत र स्तरोन्नति शुरू। कागबेनी मुक्तिनाथ 12 किलोमिटर सड़क खण्डको मर्मत तथा स्तरोन्नति गरिने।
1: सगरमाथा आरोहणका क्रममा 5 दिनदेखि बेपत्ता भएका गाइड दावा शेर्पाको सफल उद्धारपछि काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार शेर्पालाई जल वियोजनको समस्या देखेकाले आइसीयूमा राखेर उपचार गरिएको।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपालमा मनसुन भित्रिन अझै करिब एक साता लाग्ने भएको छ।
4: जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन हाल दक्षिण भारतको केरला र तमिलनाडु क्षेत्रमा सक्रिय रहेको छ भने बंगालको खाड़ी हुँदै नेपाल आइपुग्न करिब एक हप्ता लाग्ने भएको छ। मौसमविदहरूले मनसुन भित्रिने निश्चित मिति भने यकिन गर्न नसकिने बताएका छन्। तर एक हप्ता आसपासमा मनसुन भित्रिने अनुमान गरिएको छ। सामान्यतया नेपालमा जुन 13 तारीक आसपास मनसुन भित्रिने भए पनि यो वर्ष भारतमै मनसुन केही ढिलो सक्रिय भएकाले नेपालमा पनि निर्धारित समयभन्दा केही ढिलो प्रवेश गर्ने अनुमान गरिएको छ। यो वर्ष मनसुनमा औसतभन्दा कम वर्षा र बढ़ी गर्मी हुने आकलन गरिएको छ। साथै केही क्षेत्रमा अतिवृष्टि वा अनावृष्टिको जोखिम पनि रहने बताइएको छ। यसपालि मनसुनको समयमा 51,000 परिवारका 2,26,000 नागरिक प्रभावित हुने अनुमान गरिएको छ। सम्भावित प्रभावलाई ध्यानमा राख्दै सरकारले विपद प्रतिकार योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
3: गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। हिजो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। प्रदेश प्रमुख डिल्ली राज भट्टले गएको मंगलबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि 3 दिनसम्म छलफल भएको थियो। छलफलमा विभिन्न दलका नेताहरूले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए। सुन तस्करी प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कालाई विशेष अदालतले थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। खड्कामाथि विद्युतीय चुरोट अर्थात भेपभित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा मुद्दा दायर गरिएको थियो। प्रहरी अनुसन्धानका क्रममा व्यावसायिक प्रयोजनका सामानको सट्टा भेप ल्याइएको भेटिएपछि सम्बन्धित सुटकेस बरामद गरिएको थियो। कृषि बालीमा बाँदर तथा अन्य वन्यजन्तुले पुर्याउँदै आएको क्षति नियन्त्रणका उपाय खोज्न सरकारले नागरिकसँग सुझाव मागेको छ।
4: कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले सर्वसाधारण किसान स्थानीय तह र विज्ञहरूबाट 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। बाँदर बदेल निलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। यो समस्याको दीर्घकालीन समाधान राहत तथा क्षतिपूर्ति व्यवस्थापनका लागि व्यवहारिक र कार्यान्वयन योग्य नीति निर्माण गर्न सुझाव संकलन थालिएको हो। यो विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। वन्यजन्तुको बढ़दो आतंकका कारण धेरै किसान खेतीपाती छोड्न र कतिपय ठाउँमा बसाइ सर्न बाध्य भएको भन्दै सरकारले यस समस्यालाई गम्भीर रूपमा लिएको जनाएको
3: गएको वैशाख यता मुलुकभर भएका विपदका घटनामा 86 जनाको ज्यान गएको छ। यो अवधिमा 472 जना घाइते भएका छन्।
5: राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा विपद सम्बन्धी 1,850 घटना भएका छन्। ती घटनामा 2,400 परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। यो अवधिमा लेख लागेर र आग लागिबाट सबैभन्दा बढ़ी मानवीय क्षति भएको छ। लेख लागेर 18 जनाको ज्यान गएको छ। यही अवधिमा 636 आग लागेका घटना हुँदा 15 जनाको मृत्यु भएको छ। 78 जना घाइते भएका छन् र 688 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ। वैशाख लागे यता मुलुकभर 148 चट्याङका घटनामा 14 जनाको मृत्यु भएको छ र 84 जना घाइते भएका छन्। यस्तै 400 हावाहुरीका घटनामा 13 जनाको मृत्यु भएको छ, 59 घाइते भएका छन् र 1,150 परिवार प्रभावित भएका छन्। यही अवधिमा 175 सर्पदंशका घटना हुँदा 9 जनाको मृत्यु र 166 जना घाइते भएको प्राधिकरणले जनाएको छ। यही बेला वन्यजन्तुको आक्रमणबाट 7 जना, बाढ़ी पहिरोमा 6 जना, डुंगा पल्टिएर 2 जना, वन डढेलोबाट 1 जना र हिउँ पहिरोबाट 1 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
3: आज बिहान कोशी र बागमती प्रदेशका 1-2 स्थानमा वर्षा भएको छ। आज दिउँसो मुलुकको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी लुम्बिनी कर्णाली प्रदेश लगायत मुलुकको पहाड़ी र हिमाली भूभागका केही तथा तराई भूभागका एक दुई स्थानमा आज मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा आज तातो दिन हुने सम्भावना छ। आज राति कोशी लगायत हिमाली र पहाडी भूभागमा साधारण बादल लाग्नेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको हो। संघको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार मुलुकभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको सुझाव र सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सेल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560 रुपियाँ कायम गरिएको छ। यस्तै ठूलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा सानो अण्डाको प्रतिपेटी 3000 रुपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा अण्डाको मूल्य करिब 25 रुपियाँ पर्नेछ। संघले सबै व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राख्दै नयाँ समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिनुभएको छ। हाल अण्डाको उत्पादन लागत प्रति गोटा 19.12 पर्ने गरेको संघको भनाइ छ। गएको चैतको पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्ड फ्लूले हालसम्म 10 जिल्लाका 55 वटा व्यावसायिक फार्ममा असर पारेको छ।
1: सुनसरी, मोरङ, काठमाडौँ, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्ड फ्लू भेटिएको पशु सेवा विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको 18 जेठसम्मको तथ्याङ्क अनुसार कोशीमा संक्रमण केही मत्थर देखिए पनि काठमाडौँ उपत्यकामा संक्रमणको दर चुनौतीपूर्ण छ। उपत्यकाका कृतिपुर, चन्द्रागिरी, गोकर्णेश्वर, गोदावरी र सूर्यविनायक क्षेत्रका व्यावसायिक लेयर्स फार्म र स्थानीय कुखुरामा समेत संक्रमण पुष्टि भएको छ। बर्ड फ्लू पुष्टि भएका स्थानमा हालसम्म 4,79,156 कुखुरा नष्ट गरिएको विभागले जनाएको छ। यस्तै यस अवधिमा 6,94,193 अण्डा नष्ट गरिएको छ। 1,82,775 किलो दाना नष्ट गरिएको छ। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति सुनसरीमा भएको छ। सुनसरीमा 2,85,564 कुखुरा र 4,27,580 अण्डा नष्ट गरिएको छ। यस्तै मोरङमा 1,01,860 र काठमाडौँमा 39,481 कुखुरा नष्ट गरिएको छ। विभागका अनुसार झापाका 4 वटा फार्ममा 20,090 कुखुरा नष्ट गरिएको छ। त्यहाँ 97,450 अण्डा नष्ट गरिएको छ। यस्तै चितवनमा एउटा फार्म प्रभावित हुँदा 18,863 कुखुरा नष्ट गरिएको छ। ललितपुरका 3 वटा फार्ममा 9,730 कुखुरा नष्ट गरिएको विभागले जनाएको छ। यसैगरी बारामा एउटा फार्मका 2,865 कुखुरा नष्ट गरिएको छ। अन्य कम प्रभावित जिल्ला मध्ये भक्तपुरका 2 फार्ममा 417 कुखुरा नष्ट गरिएको छ। नवलपरासी पश्चिममा एउटा फार्मका 208 कुखुरा तथा महोत्तरीमा एउटा फार्मका 78 कुखुरा नष्ट गरिएको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
0: नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामको अघि डाक्टर लेख्नेहरूलाई कार्यवाहीको चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्नेलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। यसअघि काउन्सिलले जेठ 7 गते सूचना निकालेर गैर कानूनी रूपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो। अब त्यस्तो लेखिएको पाइए कार्यवाही गर्ने काउन्सिलले जनाएको हो। ऐन विपरीत अवैध रूपमा चिकित्सकको डाक्टर उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार नागरिक, बिरामी, स्वास्थ्य संस्था, संचार माध्यम र सरकारवाला निकायलाई प्रमाण वा विवरण सहितको उजुरी दर्ता गर्न काउन्सिलले आग्रह गरेको छ। यसरी आएका उजुरीमाथि छानबिन गरी कार्यवाही गरिने काउन्सिलको भनाइ छ। काठमाडौँको तारकेश्वरमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गएको छ। तारकेश्वर 6 लोलाङ पैयोटारका 42 वर्षका कुमार थापा मगरले गैराती घरायसी विवादमा फलामको रडले प्रहार गर्दा श्रीमती 42 वर्षीय ईश्वरी भुजेलको मृत्यु भएको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार घाइते भएको भुजेलको गैराती त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो। कुटपिट गर्ने मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन शुरू हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नव प्रवर्तन तथा विकास इकाइको आयोजनामा 2 दिने सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर निरज केसीले सम्मेलनमा विषयगत 9 वटा सत्र सञ्चालन हुने जानकारी दिनुभएको छ। प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन मार्फत समाजका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने डाक्टर केसीको विश्वास छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: SBFVS गोरखा रेडियो
1: सैन्य समुदाय मा
0: मिलाए भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो।

0: बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न छ खेल समावेश प्रतियोगितामा 22 स्वर्ण 21 रजत र 13 काँस्य जित्दै साबिक विजेता बागमती टीम च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भएको छ। सुदूरपश्चिमले 19 स्वर्ण 9 रजत र 14 काँस्य पदक पाएको छ। यस्तै 12 स्वर्ण 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बनेको छ। 5 स्वर्ण र 2 रजत तथा 18 काँस्यका साथ गण्डकी चौथो र 4 स्वर्ण 7 रजत र 17 काँस्य सहित कोशी पाँचौं भएको छ। 3 स्वर्ण 6 रजत र 6 काँस्यका साथ मधेस प्रदेश छैठौं र 2 स्वर्ण 5 रजत र 12 काँस्यका साथ कर्णाली प्रदेश सातौं भएको छ। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाड़ीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। गत वर्षको बाढ़ी पहिरोले क्षतिग्रस्त धुलिखेल वृहत खानेपानी आयोजनाको पुननिर्माण सम्पन्न भएको छ। करिब 3,51,00,000 रूपियाँ लागतमा पुननिर्माण गरिएको आयोजनामा धुलिखेल खानेपानी उपभोक्ता संस्थाको 60% र जर्मन सहयोग निकायको 40% आर्थिक सहयोगमा पुननिर्माण भएको नगरका कार्यवाहक प्रमुख निराजन जंगमले जानकारी दिनुभएको छ। बाढ़ी पहिरोका कारण मुहान क्षेत्र पाइपलाइन र अन्य संरचनामा ठूलो क्षति भएपछि धुलिखेलका 3,600 परिवार 3 महिनासम्म खानेपानी सेवाबाट प्रभावित भएका थिए। नेपालमा मनसून भित्रिन अझै करिब 1 साता लाग्ने भएको छ।
1: जल तथा मौसम विज्ञान विभागका अनुसार मनसून हाल दक्षिण भारतको केरला र तमिलनाडु क्षेत्रमा सक्रिय रहेको छ भने बंगालको खाड़ी हुँदै नेपाल आइपुग्न करिब 1 हप्ता लाग्ने भएको छ। मौसमविदहरूले मनसून भित्रिने निश्चित मिति भने यकिन गर्न नसकिने बताएका छन्। तर 1 हप्ता आसपासमा मनसून भित्रिने अनुमान गरिएको छ। सामान्यतया नेपालमा जुन 13 तारीक आसपास मनसून भित्रिने भए पनि यो वर्ष भारतमै मनसून केही ढिलो सक्रिय भएकाले नेपालमा पनि निर्धारित समयभन्दा केही ढिलो प्रवेश गर्ने अनुमान गरिएको छ। यो वर्ष मनसूनमा औसतभन्दा कम वर्षा र बढ़ी गर्मी हुने आकलन गरिएको छ। साथै केही क्षेत्रमा अतिवृष्टि वा अनावृष्टिको जोखिम पनि रहने बताइएको छ। यसपालि मनसूनको समयमा 51,000 परिवारका 2,26,000 नागरिक प्रभावित हुने अनुमान गरिएको छ। सम्भावित प्रभावलाई ध्यानमा राख्दै सरकारले विपद प्रतिकार योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आजदेखि शुरू हुँदैछ। रासोपाले आज र भोलि जिल्ला अधिवेशन आयोजना गरेको हो। रासोपा महामन्त्री कविन्द्र बुर्लाकोटीले आज 36 जिल्ला र भोलि 25 जिल्लामा अधिवेशनको स्वीकृति दिएको जानकारी दिनुभएको छ। रासोपाको जेठ 26 असार 1 प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। पार्टीले हालसम्म 4,000 बढी ओडामा अधिवेशन सकेको जनाएको छ। केन्द्रीय सदस्य आरके ढुङ्गानाका अनुसार हालसम्म 512 पालिकाका 4,246 ओडामा अधिवेशन सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आउँदो असार 7, 8 र 9 गते चितवनमा हुँदैछ। विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा चरा संरक्षण र चरा पर्यटन प्रबन्धनमा केन्द्रित विशेष कार्यक्रम गरिएको छ। कार्यक्रममा सहभागीहरूले दुर्लभ तथा विभिन्न प्रजातिका चराको अवलोकन गर्दै संरक्षण र पर्यटन बीचको सम्बन्धबारे जानकारी लिएका छन्। निकुञ्ज प्रशासनका अनुसार शुक्लाफाटामा हालसम्म 460 भन्दा बढ़ी प्रजातिका चरा भेटिएका छन्। विशेष गरी सिकारी ताल क्षेत्र चराहरूको महत्वपूर्ण वासस्थानका रूपमा परिचित छ। कृषि बालीमा बाँदर तथा अन्य वन्यजन्तुले पुर्याउँदै आएको क्षति नियन्त्रणका उपाय खोज्न सरकारले नागरिकसँग सुझाव मागेको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले सर्वसाधारण किसान स्थानीय तह र विज्ञहरूबाट 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। बाँदर, बदेल, निलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। यो समस्याको दीर्घकालीन समाधान, राहत तथा क्षतिपूर्ति व्यवस्थापनका लागि व्यवहारिक र कार्यान्वयन योग्य नीति निर्माण गर्न सुझाव संकलन थालिएको हो। यो विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। वन्यजन्तुको बढ़दो आतंकका कारण धेरै किसान खेतीपाती छोड्न र कतिपय ठाउँमा बसाई सर्न बाध्य भएको भन्दै सरकारले यस समस्यालाई गम्भीर रूपमा लिएको जनाएको छ।
0: मुस्ताङको प्रदेश अस्पताल जोमसुममा पछिल्लो समय बिरामीको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। गर्मी मौसम शुरू भएसँगै स्थानीय जिल्ला फर्किनु, पर्यटक आगमन बढ़नु तथा लेक लाग्ने लगायत स्वास्थ्य समस्याका कारण अस्पतालमा बिरामीको चाप बढेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: परराष्ट्र मन्त्री सुशीर खनालले आज भारतको नयाँ दिल्लीमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ। मन्त्री खनाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल तथा भूटान हेर्ने अतिरिक्त सचिव मनु माहवर, नयाँ दिल्लीको नेपाली दूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा लगायतले स्वागत गर्नुभएको थियो। मन्त्री खनाल भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जानुभएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले यसको औपचारिक पुष्टि गरेका छैनन्। हिजो दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै खनालले नेपाल भारत सम्बन्धका सबै समसामयिक विषयमा खुल्ला छलफल हुने बताउनु भएको थियो। सीमा सम्बन्धी विषय पनि एजेण्डामा रहने हो भन्ने प्रश्नमा उहाँले आफूले कुनै विशिष्ट विषयमा अहिले टिप्पणी नगर्ने तर उठेका सबै विषयमा खुल्ला संवाद हुने बताउनुभयो। नेपाल र भारतबीच विद्यमान 30 भन्दा बढी द्विपक्षीय संयन्त्रको पुनरावलोकन तथा सक्रिय बनाउने लगायत जलविद्युत, पर्यटन, सीमा पार, कनेक्टिभिटी, नेपाललाई भारतबाट अतिरिक्त हवाई प्रवेश मार्ग लगायत विषयमा छलफल गर्ने एजेण्डा लिएर मन्त्री खनाल दिल्ली जानुभएको हो। दिल्ली विमानस्थलमा नेपाली समुदायका प्रतिनिधिहरूसँग भेट गर्दै उहाँले भ्रमणको मुख्य उद्देश्य द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउनु रहेको बताउनुभयो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले दुई देशबीच विकास, साझेदारी, लगानी, जनस्तरको सम्बन्ध लगायत वृहत कार्यसूचीमा दुई परराष्ट्र मन्त्रीबीच छलफल हुने जानकारी दिनुभएको छ। गोर्खा वेलफेयर ट्रस्ट अन्तर्गत तेह्रथुममा चारजना पेन्सनरको घर निर्माण हुँदैछ। ढकमाया लिम्बु, सञ्चमाया लिम्बु, धनमाया छेत्री र मानापोती लिम्बुको घर निर्माण अन्तिम चरणमा पुगेको छ। केही दिनमै निर्माणको काम सकिने एडब्ल्यूसी तेह्रथुमले जनाएको छ। यो आर्थिक वर्षमा निर्माण हुनुपर्ने सात मध्ये दुईवटा घर हस्तान्तरण गरिसकिएको छ। एउटा घर निर्माणको काम आउँदो आर्थिक वर्षका लागि सारिएको छ। तेह्रथुमका एडब्ल्यूओ कुमार श्रेष्ठ:
1: आइए भनेको इन्डिभिजुअल एड अन्तर्गतको प्रोजेक्टहरू चाहिँ सातवटा घर यसपालि अप्रुभ भएकोमा एउटा चाहिँ नै बेनिफिसियरीले बनाउन नभ्याउनु भएको कारणले छवटामा दुईटा चाहिँ सकेर ह्यान्ड ओभर भइसकेको छ। चारवटा लगभग सकिने अवस्था छ। अबको दुई हप्ताभित्र सकिएर हामी हस्तान्तरण गरिसक्छौँ भन्ने लक्ष्य छ। दुईटा सकेको एउटा चाहिँ पञ्चमाया राई, इन्डियन आर्मी नम्बर, पहिलाको 1947 उहाँको घर मारेकटरे भन्छ धनकुटाको, उहाँको सकेर हामीले हस्तान्तरण गरिसक्यौँ। अर्को भनेको रामकुमारी राई, उहाँ चाहिँ डिसेबल चिल्ड्रेन भनौँ न, बच्चा छोरी पेन्सनरको, उहाँको चाहिँ धनकुटा जिल्लाकै शहीदभूमि गाउँपालिकाको छिन्ताङ छपौली भन्ने ठाउँमा उहाँहरूको दुईजनाको चाहिँ सक्यौँ। किनभने उहाँहरूको चाहिँ पहिल्यै अप्रुभ भएर आएको थियो र सुरुमै हामीले बेलैमा सुरु गऱ्यौँ। त्यो पछि पाँचवटा घर हामीलाई थपिएर आएको थियो सेकेन्ड लटमा, त्यो पाँचवटामा एउटा चाहिँ नै नभ्याउने भएर चारवटा चाहिँ अहिले बन्ने क्रममा छ। लगभग सकिने अवस्थामा छ। अबको 10-15 दिनमा सकिन्छ।
0: जुन निर्माण भइरहेका घरहरू छन् नि, कसको घर?
1: तेह्रथुम जिल्लाको छत्र गाउँपालिकामा दुईटा घरहरू भन्दैछ, ढकमाया लिम्बुको अनि अर्को सञ्चमाया लिम्बुको, अर्को चाहिँ पेदाप गाउँपालिकामा चाहिँ नि धनमाया छेत्री र मानापोती लिम्बु दुईजना हुनुहुन्छ। मेन्छ्याम गाउँपालिकामा चाहिँ दुईटा घर बन्दैछ उहाँहरूको। लगभग सबैको 90% जति काम सकिसकेको छ। अब त्यस्तै हप्ता 10 दिनमा चाहिँ सकिनु पर्ने भन्ने हाम्रो आकलन हो। फाइनल चेक गरेर अनि हस्तान्तरणको कार्यक्रम हुन्छ।
0: कहिले हस्तान्तरण गर्नुभयो दुईवटा घर?
1: एउटा 1 अप्रिलमा गऱ्यौँ छिन्ताङको रामकुमारी राईको चाहिँ, अर्को पञ्चमायाको चाहिँ नै अनि हामीले लगभग अप्रिलको तेस्रो सातामा ठ्याक्कै डेट कन्फर्म भएन, थर्ड विकमा चाहिँ हामीले हस्तान्तरण गरेका छौँ।
0: लगानी उस्तै छ कि या फरक पनि छ? कति कति लगानीका हुन्?
1: घरको डिजाइन चाहिँ एकै खालको हुन्छ हजुरको। एउटा बेड हुन्छ, किचन, अनि किचनमा अलिकति स्पेस, अनि एउटा टोयलेट, डिसेबल फ्रेन्डली अथवा इल्डरली फ्रेन्डली टोयलेट हुन्छ। तर कस्ट चाहिँ नेचर हेरेर फरक पर्न सक्छ, किनभने इँटा पुर्याउन ढुङ्गा उपलब्ध भएको ठाउँमा अलिकति सस्तो पनि पर्न सक्छ, इँटा जहाँ पुग्ने ठाउँमा इँटाले अलिकति कस्ट बढी पनि हुनसक्छ, अनि रोड हेड जहाँनिर सामान झर्छ त्यहाँदेखि कति पर बोक्नुपर्छ, त्यो बोक्ने कस्ट चाहिँ निकै सिग्निफिकेन्ट आउँदो रहेछ। त्यसले गर्दाखेरि 200 मिटर, 500 मिटर कति बोक्नुपर्छ त्यसको आधारमा चाहिँ नै कति बजेट लाग्छ त्यति हामीले रिक्वेस्ट गर्छौँ र त्यो आउँछ। अनि त्यसले गर्दाखेरि फरक फरक बजेटको हुन्छ र अहिले ठ्याक्कै बजेट एमाउन्ट चाहिँ मसँग छैन यति बेला चाहिँ। मिनिमम हाम्रो अहिले 13 लाखदेखि 15 लाखको बिचमा प्राय घरहरू बनिराखेको छ।
0: भूकम्प प्रतिरोधी घर बनाउँदै हुनुहुन्छ
1: हजुर।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS गोर्खा रेडियो हो।

0: सगरमाथा आरोहणका क्रममा पाँच दिनसम्म बेपत्ता भएका दावा शेर्पाको काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। शेर्पाको अस्ति बिहिबार उद्धार गरिएको थियो। ह्याम्स अस्पतालले हिजो विज्ञप्ति जारी गर्दै लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जल वियोजन देखिएकाले आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिएको छ। अस्पतालका अनुसार शेर्पाको दुवै हातका कान्छी औंलामा दोस्रो चरणको फर्स्ट बाइट र दायाँ हातको बुढी तथा माझी औंलामा पहिलो चरणको फर्स्ट बाइट देखिएको छ। चिकित्सकीय परीक्षणका क्रममा शेर्पाको दाहिने खुट्टाको तिघ्राको हड्डीमा फ्र्याक्चर र यही क्षेत्रको मांसपेशीमा रगत जमेको फेला परेको अस्पतालको विज्ञप्तिमा जनाइएको छ। अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्माले शेर्पाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र जल वियोजनको समस्यामा उल्लेख्य सुधार आइरहेको जानकारी दिनुभएको छ। चिकित्सकको टोलीले शेर्पाको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको र अझै केही दिन आईसीयूमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ। नेपाली ब्रो भनेर चिनिने 42 वर्षका कुमार थापा पक्राउ परेका छन्। श्रीमतीको हत्या गरेको आरोपमा थापालाई प्रहरीले पक्रेको हो। काठमाडौँको तारकेश्वर छ लोलाङ पैयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती 42 वर्षीय ऐश्वरी भुजेलको हत्या गरेको आरोप छ। विवादका क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ। गैराती रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ। आरोपी थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका थापाले आफूलाई प्रो रेसलर भनेर चिनाउने गरेका थिए। अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढ़ाएको हो। संघको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार मुलुकभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको सुझाव र सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सेल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560 रूपियाँ कायम गरिएको छ। यस्तै ठूलो अण्डाको 545, मध्यम अण्डाको 515, सानो अण्डाको प्रतिपेटी 3000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा अण्डाको मूल्य करिब 25 रूपियाँ पर्नेछ। संघले सबै व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राख्दै नयाँ समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिनुभएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। हिजो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। प्रदेश प्रमुख डिल्ली राज भट्टले गएको मंगलबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि 3 दिनसम्म छलफल भएको थियो। छलफलमा विभिन्न दलका नेताहरूले नीति र कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए। काठमाडौँ महानगरपालिकाले महानगरमा 400 बढी बिरूवा रोपेको छ। काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नम्बर 17 र 19 नदी किनार पशुपति क्षेत्र कालीमाटी लगायत ठाउँमा समी कपूर धुपी फलफूल र फूलका बिरूवा रोपेको हो। यो वर्ष महानगरभित्र करिब 5000 बिरूवा रोपिएको छ। क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकले कृत्रिम बुद्धिमत्ता एआई मार्फत बनाइएको खोप मान्छेमा परीक्षण गरिएको जानकारी दिएका छन्। एआईको सहयोगमा बनाइएको यो भ्याक्सिनले कोरोना भाइरस लागेका सिंगो परिवार जोगाएको उनीहरूको दावी छ। यो खोपले भविष्यमा हुने महामारी नियन्त्रणका लागि ठूलो काम गर्ने क्याम्ब्रिजका प्राध्यापक जोनाथन हिनेको भनाइ छ।
1: For that whole group of viruses, this is a fundamental shift that will take us and prepare us for the next pandemic.
0: एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ। समूह बी अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित हुँदा ओमान समूह बीको उपविजेताको रूपमा सेमी फाइनल खेल्ने भएको हो। समूह चरणको अन्तिम खेलमा हङकङसँग 154 रनले पराजित हुँदै ओमान समूह बीको उपविजेताको रूपमा समूह एकको विजेता नेपालसँग खेल्नेछ। त्यस्तै दोस्रो सेमी फाइनलमा मलेसिया र हङकङले खेल्नेछन्। नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई 221 रनले हराएको थियो। दोस्रो खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। सेमी फाइनल खेल भोलि आइतबार बिहान हुनेछ। एसियन गेम्स छनौटका फाइनल खेल जेठ 25 गते सोमबार हुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: रेडियो, BFBS गोरखा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर लगायत औषधिको आपूर्ति सहज बनाउन निर्देशन दिनुभएको छ। मन्त्री मेहताले औषधि व्यवस्था विभागको अनुगमनपछि हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति र व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको हो। हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गर्दै प्रक्रिया अगाडि बढाउन उहाँको निर्देशन छ। साथै मन्त्री मेहताले औषधि व्यवस्था विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोत साधन र जनशक्तिको विवरण अविलम्ब पेश गर्न भन्नुभएको छ। मन्त्री मेहताले सरकारबाट निशुल्क औषधि वितरण गरिने औषधि र स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणमा आवश्यक व्यवस्थापन गर्न सम्बन्ध पक्षलाई निर्देशन दिनुभएको छ। पाँचथरमा सड़क पुल नभएका नदी तथा खोलामा बनाइएका अस्थायी डाइभर्सनलाई बाढ़ीले बगाउँदा यात्रीलाई शास्ति हुने गरेको छ। मुख्य सड़कहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढ़ीले पटक पटक बगाउने गरेको हो। पूर्वी पहाड़लाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर करिडोर अन्तर्गतका सड़कमा आठवटा खोलामाथि पुल निर्माण भइरहेका छन्। पाँचथरको फिदिमचार र हिलिहाङ सातको सीमामा पर्ने हेवा खोला र पाँचथर र धनकुटा जिल्लाको सिमानामा पर्ने नावा खोलामा बाढ़ीले अवरोध हुँदै आएको छ। दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढ़ीले पटक पटक क्षति पुर्याउँदै आएको छ। ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारी साधन पार गर्न सक्दैनन्। दुई पाङ्रे सवारी साधन झोलुङ्गे पुलबाट तार्ने गरिएको छ। अन्य सवारी साधन जोखिम मोलेरै खोलाबाट पार गर्ने गरेका छन्। ताप्लेजुङ तेह्रथुन र पाँचथरका सयौं सवारी साधन र ढुवानीका साधन दैनिक रूपमा तमोर करिडोर सड़क हुँदै सञ्चालन हुने गरेका छन्। नावा लगायत खोलामा पुल निर्माणले गति लिइरहेको छ। यता तमोर करिडोर अन्तर्गत पर्ने हेवा खोलाको माझीटारमा पटक पटक बाढ़ीले डाइभर्सन बगाउने गरेको छ। वर्षाका कारण गएको चैतदेखि बाढ़ी आएर डाइभर्सन बगाएपछि यातायात अवरूद्ध भएको हिलेहाङ सात माझीटारका रामकुमार माझीले बताउनुभयो। यहाँ डाइभर्सन नहुँदा ताप्लेजुङ र उत्तरी पाँचथरका हिलिहाङ र याङबरक गाउँपालिकाबाट तमोर करिडोर सड़क हुँदै तराईतर्फ सञ्चालन हुने सवारी साधन मेची राजमार्गबाट फिदिम शिवा दोभान हुँदै घुम्नुपर्ने बाध्यता छ। त्यस्तै पुष्पलाल मध्य पहाड़ी राजमार्ग अन्तर्गत पाँचथरको याङबरक दुई दोभानेमा मेवा खोलामा थापिएको डाइभर्सन बाढ़ीले पटक पटक बगाउने गरेको छ। कृषि बालीमा बाँदर तथा अन्य वन्य जन्तुले पुर्याउँदै आएको क्षति नियन्त्रणका उपाय खोज्न सरकारले नागरिकसँग सुझाव मागेको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले सर्वसाधारण किसान स्थानीय तह र विज्ञहरूबाट 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। बाँदर बदेल निलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। यो समस्याको दीर्घकालीन समाधान राहत तथा क्षतिपूर्ति व्यवस्थापनका लागि व्यवहारिक र कार्यान्वयन योग्य नीति निर्माण गर्न सुझाव संकलन थालिएको हो। यो विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। वन्यजन्तुको बढ़दो आतंकका कारण धेरै किसान खेतीपाती छोड्न र कतिपय ठाउँमा बसाइ सर्न बाध्य भएको भन्दै सरकारले यस समस्यालाई गम्भीर रूपमा लिएको जनाएको छ।
0: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब हरित क्रान्ति गर्ने बताउनु भएको छ। पार्टीको पहिलो युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङ
2: विद्युतमा 5% घाट भनेको 5% बढ्नु, अब औद्योगिक क्षेत्रमा पनि 5% घाट लाग्न साथ त्यो औद्योगिक प्रडक्टहरूको पनि माल वस्तुको मूल्य बढ्नु, यसले धेरै कुरामा असर गर्दछ। राष्ट्रिय स्वतन्त्र पार्टीले हामी ब्लू रिभोल्युसन निलो क्रान्ति भनेर उहाँले गर्नुभयो। निलो क्रान्ति धेरै टिक्दैन, अन्तिमको क्रान्ति भनेको हरित क्रान्ति ग्रिन रिभोल्युसन। यो देशको दिगो विकासको लागि, दिगो राजनीतिक स्थायित्वको लागि अब यो देशमा आवश्यक भनेको हरित क्रान्ति हो। यो हरित क्रान्ति उज्यालो नेपाल पार्टीले गर्छ।
0: प्रभु शमशेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको चिम्पान्जीलाई भरण पोषणका लागि 10 लाख रूपियाँ दिएको छ। विगत 4 वर्षदेखि कोषले प्रत्येक वर्ष रकम सहयोग गर्दै आएको सदर चिडियाखानाले जनाएको छ। चिडियाखानामा हिस्टोरिकल 3D लाइन केज

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: स्थापना लगतै चर्चामा आएको भारतको कक्रोच जनता पार्टीले प्रदर्शन सुरु गरेको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै कक्रोच पार्टीले नयाँ दिल्लीको जन्तर मन्तरमा प्रदर्शन सुरु गरेको हो। प्रदर्शनमा भाग लिन कक्रोच पार्टीका संस्थापक अभिजित दीपकी पनि अमेरिकाबाट आइपुग्नु भएको छ। प्रदर्शनकारीले शिक्षा मन्त्री विरुद्ध चरको नाराबाजी सहित विरोध प्रदर्शन गरिरहेका बेला दीपकी प्रदर्शन स्थल पुग्नु भएको छ। शिक्षा मन्त्री प्रधानको कार्यकालमा युवाको भविष्य अन्धकारमा परेको प्रदर्शनकारीको भनाइ छ। दिल्ली पुगे लगतै दीपकीले प्रदर्शन शान्तिपूर्ण हुने र शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्नु भएको छ। दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै दीपकले शिक्षा मन्त्रीले राजीनामा दिनुपर्छ, पाँचजना विद्यार्थीले आत्महत्या गरिसकेका छन् भन्नुभएको छ। नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणसँग जोडिएका ती विद्यार्थीलाई सम्झिँदै उहाँले केहीले आत्महत्या गरेको दावी गर्नुभएको हो। रसुवागढी नाकामा विद्युतीय गाडीको भन्सार जाँच पास प्रकरणमा नाकाका प्रमुख भन्सार अधिकृत सहित 9 कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभाग तानिएको छ। भन्सार बिन्दुमै नआएका गाडीको भन्सार जाँच पास भएको खबर आएपछि अर्थ मन्त्रालयले रसुवागढी भन्सारका प्रमुख अधिकृत सहित 9 जनालाई भन्सार विभाग तानेको हो। अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि नाकाको जिम्मेवारीबाट मुक्त गरेर भन्सार विभाग तानिएको अर्थमन्त्री स्वर्णिम अगलेका स्वकीय उपसचिव नवीन ढुङ्गानाले जानकारी दिनुभएको हो। उता मुस्ताङको कोरल नाकाबाट भन्सार जाँच पास भएका कारको विषयमा पनि मन्त्रालयले गठन गरेको समितिले अध्ययन गरिरहेको उहाँको भनाइ छ। छानबिन चलिरहेकै बेला अर्थमन्त्री र मन्त्रालयका अधिकारीहरूको चरित्र हत्या गर्ने, समाजमा गलत भाष्य स्थापित गराइदिने र बजेटलाई विवादमा पारिदिने प्रचारबाजी र मिडिया ट्रायल भइरहेको भन्दै ढुङ्गानाले अफवाह फैलाउने विरुद्ध कानूनी उपचार सुरु गरिएको जानकारी पनि दिनुभएको छ। रसुवागढी नाकाबाट आएका 700 बढी विद्युतीय गाडी सशस्त्रले नियन्त्रणमा लिएपछि अर्थमन्त्री वाग्रेलाई जोडेर खबर सार्वजनिक भएका थिए। पूर्व गृहमन्त्री सुदन गुरुङमाथि उठेका विवादित सम्पत्ति सम्बन्धी विषयमा अध्ययन गर्न गठित समितिले हरेक कोणबाट अध्ययन विश्लेषण गरेर प्रतिवेदन बुझाइएको दावी गरेको छ। प्रतिवेदनमा समितिएका विषयबारे समिति संयोजक उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी
4: जे जति सूक्ष्म रूपले अध्ययन गर्यौँ, त्यो सूक्ष्म रूपले अध्ययन गरेका जति पनि कागजहरू छन्, जति पनि प्रमाणहरू छन्, जति पनि सम्बद्ध व्यक्तिलाई बुझिएका विषयहरू छन्, ती सबै बुझेर इभिडेन्सियल टेस्टिङको आधारमा हामीले काम गरेका छौँ। जति पनि सवालहरू उठे नि सम्पत्ति र आय स्रोतको कुरा हो, त्यो हामीले विश्लेषण गरिदिएकै छौँ। घर जग्गा तर्फ पनि उहाँको कति छ, उहाँको बाबु आमाले कसरी आयो, त्यो कसरी प्रारूप, उहाँको निजी हो कि उहाँको व्यवसायबाट प्राप्त गर्नुभएको हो कि, यो कुरा हामीले क्लियर गरिदिएका छौँ। उहाँहरूले स्थापना गर्नुभएका कम्पनीहरूको सवालमा र उहाँले लगानी गरेको सवालमा पनि हामीले गैर खरिदतर्फ पनि कसरी खरिद गर्नुभयो, त्यो पैसा कहाँबाट गयो, उहाँको खातामा कसरी आयो, त्यो कुराहरूलाई पनि हामीले उल्लेख गरिदिएका छौँ। दीपक भट्टसँग सम्बन्ध र आर्थिक कारोबारको सम्बन्ध, त्यो कस्तो सम्बन्ध छ, के छ भन्ने कुरा पनि हामीले विभिन्न निकायहरूसँग बुझेर उहाँहरूको सम्बन्ध भएको नभएको, उहाँहरूको सँगै लगानी भएको नभएको, यी कुराहरूलाई पनि हामी त्यहाँ उल्लेख गरिदिएका छौँ। हामी नेपाल भने चाहिँ उहाँको संस्था छ जसको अध्यक्ष सुदन गुरुङ हुनुहुन्छ, त्यो संस्थाको सँग पनि आबद्ध र आर्थिक कारोबारको सम्बन्धमा पनि के हो छ भन्ने अवस्था त्यही प्रतिवेदनमा चित्रण गरिएको छ। अर्को रह्यो रिमिटेन्स, पैसा कसरी आयो, ब्याङ्क मार्फत आयो कि आएन, अनैतिक पसनबाट आयो कि, चिन्जानीको भएको व्यक्तिबाट आयो कि, वा चाहिँ सरकारी ब्याङ्कबाट आयो कि, वा हुन्जीबाट आयो कि, कसरी आयो त्यो पैसा, र त्यसको आधिकारिक तारिख हामीले त्यहाँ पुष्टि गरिदिएका छौँ। त्यसै गरेर सवारी जो उहाँको नाउँमा छ, त्यस उहाँको हो वा होइन भनेर पनि यातायातको चिठी सहित राखेर पुष्टि गरिदिएका छौँ। यसको अलावा अरू थप कुराहरू पनि हामीले जो उल्लेख गरेका छौँ, त्यो सबै प्रतिवेदन आफै बोल्छ।
3: विश्व बजारका लागि इन्धन असर पसार हुने होर्मुज जलमार्गमा फेरि तनाव बढेको छ। अमेरिकी सेनाले होर्मुज जलमार्गतिर पठाइएका इरानका 4 ड्रोन खसालेको र इरानका केही तटीय निगरानी रेडार केन्द्रमा आक्रमण गरिएको खबर छ। ट्रम्प प्रशासनले इरानमाथि दबाव बढाइरहेका बेला यो आक्रमण भएपछि युद्धविराम थप जोखिममा परेको आशंका बढाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा वक्तव्य राख्दै समुद्री यातायातका लागि खतरा उत्पन्न गरेका कारण आक्रमणकारी ड्रोन खसालिएको बताएको छ। भविष्यमा हुन सक्ने आक्रमण रोक्न जलमार्ग नजिकको एउटा टापुसहित विभिन्न रेडार केन्द्रलाई निशाना बनाइएको पनि अमेरिकी सैन्य कमान्डले जनाएको छ। युद्धविराम भङ्ग हुने आशंका बढिरहेका बेला पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने इरानसँगको अवस्था निकै राम्रो दिशातर्फ गइरहेको बताउनु भएको छ। विस्किन्सनमा किसानको कार्यक्रममा बोल्दै उहाँले अब चाँडै नै इरानको मुद्दाबाट बाहिर निस्कने र मलको मूल्य फेरि केही महिना अघिको स्तरमा छर्ने बताउनु भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीको वार्ता प्रस्तावलाई अस्वीकार गर्नुभएको छ। पुटिनले जेलेन्स्कीको व्यवहारको आलोचना समेत गर्नुभएको छ। जेलेन्स्कीले यसअघि प्रत्यक्ष वार्ताका लागि आह्वान गर्नुभएको थियो। हवस् खबरै दिने
2: यो पीएफबीएस गोर्खा।

0: स्थापनाका लगत्तै चर्चामा आएको भारतको कक्रोच जनता पार्टीले प्रदर्शन शुरू गरेको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै कक्रोच पार्टीले नयाँ दिल्लीको जन्तर मन्तरमा प्रदर्शन शुरू गरेको हो। प्रदर्शनमा भाग लिन कक्रोच पार्टीका संस्थापक अभिजित दीपकी पनि अमेरिकाबाट आइपुग्नु भएको छ। प्रदर्शनकारीले शिक्षा मन्त्री विरूद्ध चर्को नाराबाजी सहित विरोध प्रदर्शन गरिरहेका बेला दीपकी प्रदर्शन स्थल पुग्नु भएको छ। शिक्षा मन्त्री प्रधानको कार्यकालमा युवाको भविष्य अन्धकारमा परेको प्रदर्शनकारीको भनाइ छ। दिल्ली पुगे लगत्तै दीपकले प्रदर्शन शान्तिपूर्ण हुने र शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्नु भएको छ। दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै दीपकले शिक्षा मन्त्रीले राजीनामा दिनुपर्छ, पाँचजना विद्यार्थीले आत्महत्या गरिसकेका छन् भन्नुभएको छ। नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणसँग जोडिएका ती विद्यार्थीलाई सम्झिँदै उहाँले केहीले आत्महत्या गरेको दावी गर्नुभएको छ। रसुवागढी नाकामा विद्युतीय गाडीको भन्सार जाँच पास प्रकरणमा नाकाका प्रमुख भन्सार अधिकृत सहित 9 कर्मचारीलाई भन्सार विभागमा तानिएको छ। भन्सार बिन्दुमै नआएका गाडीको भन्सार जाँच पास भएको खबर आएपछि अर्थ मन्त्रालयले रसुवागढी भन्सारका प्रमुख अधिकृत सहित 9 कर्मचारीलाई भन्सार विभाग तानेको हो। अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि नाकाको जिम्मेवारीबाट मुक्त गरेर भन्सार विभाग तानिएको अर्थमन्त्री सोनी मुवागलेका स्वकीय उपसचिव नवीन ढुङ्गानाले जानकारी दिनुभएको हो। उता मुस्ताङको कोरला नाकाबाट भन्सार जाँच पास भएका कारको विषयमा पनि मन्त्रालयको छानबिन समितिले स्थलगत अध्ययन गरिरहेको उहाँको भनाइ छ। छानबिन चलिरहेकै बेला अर्थमन्त्री र मन्त्रालयका अधिकारीहरूको चरित्र हत्या गर्ने, समाजमा गलत भाष्य स्थापित गराइदिने र बजेटलाई विवादमा पारिदिने प्रचारबाजी तथा मिडिया ट्रायल भइरहेको भन्दै ढुङ्गानाले अफवाह फैलाउने विरूद्ध कानूनी उपचार शुरू गरिएको जानकारी दिनुभएको छ। रसुवागढी नाकाबाट आएका 770 भन्दा बढी विद्युतीय गाडी सशस्त्रले नियन्त्रणमा लिएपछि अर्थमन्त्री वाग्रेलाई जोडेर खबर सार्वजनिक भएका थिए। नेपालमा मनसुन भित्रन करिब एक साता लाग्ने अनुमान गरिएको छ।
1: जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन हाल दक्षिण भारतको केरला र तमिलनाडु क्षेत्रमा सक्रिय रहेको छ भने बंगालको खाड़ी हुँदै नेपाल आइपुग्न करिब एक हप्ता लाग्ने भएको छ। मौसमविदहरूले मनसुन भित्रिने निश्चित मिति भने यकिन गर्न नसकिने बताएका छन्। तर एक हप्ता आसपासमा मनसुन भित्रिने अनुमान गरिएको छ। सामान्यतया नेपालमा जुन 13 तारीक आसपास मनसुन भित्रिने भए पनि यो वर्ष भारतमै मनसुन केही ढिलो सक्रिय भएकाले नेपालमा पनि निर्धारित समयभन्दा केही ढिलो प्रवेश गर्ने अनुमान गरिएको छ। यो वर्ष मनसुनमा औसतभन्दा कम वर्षा र बढ़ी गर्मी हुने आकलन गरिएको छ। साथै केही क्षेत्रमा अतिवृष्टि वा अनावृष्टिको जोखिम पनि रहने बताइएको छ। यसपालि मनसुनको समयमा 51,000 परिवारका 2,26,000 नागरिक प्रभावित हुने अनुमान गरिएको छ। सम्भावित प्रभावलाई ध्यानमा राख्दै सरकारले विपद प्रतिकार योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
0: दोस्रो विश्वयुद्धको बेला 1944 जुन 6 आजकै दिन गठबन्धन फौजले फ्रान्सको नर्मान्डीमा ठूलो कार्यवाही शुरू गरेको दिनको सम्झनामा आज ब्रिटिस नर्मान्डी स्मारकमा विशेष कार्यक्रम हुँदैछ। नर्मान्डीमा गठबन्धन फौज उत्रेको दिनलाई डिडेको रूपमा मनाउने गरिन्छ। डिडेको 82 स्मृति दिवसका लागि ब्रिटिस नर्मान्डी मेमोरियलमा कार्यक्रम हुन लागेको हो। टिम कुपर नर्मान्डी पुग्नु भएको छ।
2: Over 22,500 names are listed on the impressive British Normandy Memorial, those British personnel who lost their lives in the Allied landings of 1944. Today, the site will become the focal point for commemorations 82 years on. Remarkably, veterans of the Normandy campaign will be present, still intent on making sure the world doesn't forget the sacrifice of their comrades in the quest for freedom. Tim Cooper, BFBS Forces News, Normandy.
0: विश्व बजारका लागि इन्धन असार पसार हुने होर्मुज जलमार्गमा फेरि तनाव बढेको छ। अमेरिकी सेनाले होर्मुज जलमार्गतिर पठाइएको इरानका 4 ड्रोन खसालेको र इरानका केही तटीय निगरानी रेडर केन्द्रमा आक्रमण गरेको खबर छ। ट्रम्प प्रशासनले इरानमाथि दबाव बढ़ाइरहेको बेला यो आक्रमण भएपछि युद्धविराम थप जोखिममा परेको आशंका बढ़ेको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा वक्तव्य राख्दै समुद्री यातायातका लागि खतरा उत्पन्न गरेका कारण आक्रमणकारी ड्रोन खसालिएको बताएको छ। भविष्यमा हुन सक्ने आक्रमण रोक्न जलमार्ग नजिकको एउटा टापु सहित विभिन्न रेडार केन्द्रलाई निशाना बनाइएको पनि अमेरिकी सैन्य कमाण्डले जनाएको छ। युद्धविराम भंग हुने आशंका बढ़िरहेका बेला ट्रम्पले भने इरानसँगको अवस्था राम्रो दिशातर्फ गइरहेको देखिने बताउनु भएको छ।
3: You know, Vietnam lasted 19 years. I'm into my third month, and all I do is say, whoa, when are you going to win? If I were a Democrat, nobody would be talking that way, but it doesn't matter to me. I've gotten so used to it.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23-24 जेन्जी विद्रोहका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ. नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगद्वारा गठित भदौ 23-24 आन्दोलन जाँच बुझ समितिका संयोजक आयोग सदस्य लिली थापाले हिंसा भड्काउन उत्तेजक भूमिका खेलिएको दावी गर्नुभएको हो. एउटा जिम्मेवार व्यक्तिले भिडियोमै बाल बालिकालाई भोलि झोला र तुम्लेट बोकेर आऊ भन्दै बम बनाउन सिकाएको दृश्यहरू समेत आफूहरूसँग सुरक्षित रहेको उहाँको भनाइ छ. प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिइएको भन्ने प्रश्नको खण्डन गर्दै थापाले तथ्य र प्रमाणका आधारमा सिफारिस गरिएको तर्क गर्नुभएको छ. उहाँका अनुसार नेपाली सेनालाई घटनामा जिम्मेवार देखिएका कमाण्डरहरूलाई सचेत गराउन र आगामी दिनमा यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिस गरिएको छ. प्रधानमन्त्रीको नाम समावेश नगरिएको विषयमा उहाँले आफूहरू कसैसँग पनि नडराएको र गहन विश्लेषण र मानवाधिकारको दृष्टिकोणबाट रिपोर्ट तयार गरिएको बताउनुभयो. उहाँले आन्दोलनमा गोली कसले र कहाँबाट चलायो भन्ने यकिन गर्न नसकिएको पनि बताउनु भएको छ. उहाँले संसद भवनभित्रबाट समेत गोली चलेको आयोगले प्रमाण फेला पारेको जानकारी दिनुभएको छ. स्थापना लगत्तै चर्चामा आएको भारतीय ककरोच जनता पार्टीले गरेको प्रदर्शनमा हजारौं सहभागी भएको खबर आएको छ. विशेष गरी विद्यार्थी र युवा समूहका थुप्रै मान्छे प्रदर्शनमा भेला भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्. केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै ककरोच पार्टीले नयाँ दिल्ली जन्तर मन्तरमा प्रदर्शन गरेको छ. प्रदर्शनमा भाग लिन ककरोच पार्टीका संस्थापक अभिजित दीपकी अमेरिकाबाट आइपुग्नु भएको छ. दोस्रो विश्वयुद्धको बेला 1944 जुन 6 आजकै दिन गठबन्धन फौजले फ्रान्सको नोर्मान्डीमा ठूलो कारवाही सुरु गरेको दिनको सम्झनामा आज ब्रिटिस नोर्मान्डी स्मारकमा विशेष कार्यक्रम हुँदैछ. नोर्मान्डीमा गठबन्धन फौज उत्रेको दिनलाई डिडेको रूपमा मनाउने गरिन्छ. डिडेको 82 स्मृति दिवसका लागि ब्रिटिस नोर्मान्डी मेमोरियलमा कार्यक्रम हुन लागेको हो. टिम कुपर नोर्मान्डी पुग्नु भएको छ.
4: Over 22,500 names are listed on the impressive British Normandy Memorial, those British personnel who lost their lives in the Allied landings of 1944. Today, the site will become the focal point for commemorations 82 years on. Remarkably, veterans of the Normandy campaign will be present, still intent on making sure the world doesn't forget the sacrifice of their comrades in the quest for freedom. Tim Cooper, BFBS Forces News, Normandy.
3: पाँच थरमा सडक फुल नभएका नदी र खोलामा बनाएका अस्थायी डाइभर्सनलाई बाढीले बगाउँदा यात्रीलाई शास्ति थपिएको छ.
5: मुख्य सडकहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले पटक पटक बगाउने गरेको हो. पूर्वी पहाड़लाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर करिडोर अन्तर्गतका सड़कमा 8 खोलामाथि पुल निर्माण भइरहेका छन्. पाँचथरको फिदिम 4 र हिलिहाङ 7 सीमामा पर्ने हेवा खोला र पाँचथर र धनकुटा जिल्लाको सिमानामा पर्ने नावा खोलामा बाढ़ीले अवरोध हुँदै आएको छ. दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढ़ीले पटक पटक क्षति पुर्याउँदै आएको छ. ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारी साधन पार गर्न सक्दैनन्. दुई पाङ्ग्रे सवारी साधन झुलुङ्गे पुलबाट पार्ने गरिएको छ. अन्य सवारी साधन जोखिम मोलेरै खोलाबाट पार गर्ने गरेका छन्. ताप्लेजुङ तेह्रथुन र पाँचथरका सयौं सवारी साधन र ढुवानीका साधन दैनिक रूपमा तमोर करिडोर सड़क हुँदै सञ्चालन हुने गरेका छन्. नावा लगायत खोलामा पुल निर्माणले गति लिइरहेको छ. यता तमोर करिडोर अन्तर्गत पर्ने हेवा खोलाको माझीटारमा पटक पटक बाढ़ीले डाइभर्सन बगाउने गरेको छ. वर्षाका कारण गएको चैतदेखि बाढ़ी आएर डाइभर्सन बगाएपछि यातायात अवरूद्ध भएको हिलिहाङ 7 माझीटारका रामकुमार माझीले बताउनु भयो. यहाँ डाइभर्सन नहुँदा ताप्लेजुङ र उत्तरी पाँचथरका हिलिहाङ र याङबरक गाउँपालिकाबाट पमोर करिडोर सड़क हुँदै तराईतर्फ सञ्चालन हुने सवारी साधन मेची राजमार्गबाट फिदिम सिवा दोभान हुँदै घुम्नुपर्ने बाध्यता छ.
3: नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामका अघि डाक्टर लेख्नेहरूलाई कार्यवाहीको चेतावनी दोहोऱ्याएको छ. काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्नेलाई कार्यवाही गर्ने चेतावनी दिएको हो. यसअघि काउन्सिलले यही जेठ 7 गते सूचना निकालेर गैरकानूनी रूपमा डाक्टरको उपाधि नलेख्न भनेको थियो। अब त्यस्तो लेखेको पाए कारवाही गर्ने काउन्सिलले जनाएको छ। ऐन विपरीत अवैध रूपमा चिकित्सकको डाक्टर उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार नागरिक, बिरामी, स्वास्थ्य संस्था, संचार माध्यम र सरकारवाला निकायलाई प्रमाण वा विवरण सहितको उजुरी दर्ता गर्न पनि आयोगले आग्रह गरेको छ। आएका उजुरीमाथि छानबिन र कारवाही गरिने काउन्सिलले जनाएको छ। अहिलेसम्मको खबर यति नै। नमस्कार।

0: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी विद्रोहका क्रममा बालबालिकालाई मानव ढालका रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसले पार्टी मुख्यालयमा गरेको अन्तर्क्रियामा मानवाधिकार आयोगको जाँचबुझ समिति संयोजक लिली थापाले हिंसा भड्काउन केही समूह र व्यक्तिले उत्तेजक भूमिका खेलेको पनि जानकारी दिनुभएको छ। एकजना जिम्मेवार व्यक्तिले नै भिडियो मार्फत बालबालिकालाई झोला र टुम्लेट बोकेर आउन आह्वान गर्दै बम बनाउन सिकाएको दृश्य समेत आयोगले राखेको उहाँको भनाई छ। आयोगको प्रतिवेदनमा आन्दोलनका क्रममा सिंहदरबार चलाउने, काटमार गर्ने र हेलिकप्टर खसाल्ने जस्ता हिंसात्मक र उत्तेजनात्मक अभिव्यक्ति दिने नेताहरूको पहिचान गरिएको उल्लेख छ। तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरिएको तर्क गर्दै थापाले प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन पनि गर्नुभएको छ। तत्कालीन प्रधानमन्त्री ओलीले सवारी दुर्घटनाको विषयमा दिएको अभिव्यक्ति र संचार मन्त्रीको उत्तेजनात्मक टिप्पणीले युवा पुस्तालाई उक्साउने र आन्दोलनमा इन्धन थप्ने काम गरेको थापाको भनाइ छ। रवि लामिछाने जेलबाट निस्किएको विषयमा जेलरमाथि केही व्यक्तिले दबाव लिएर हस्ताक्षर गराएको र पत्र लेख्न लगाएको तथ्य अनुसन्धानबाट खुलेको पनि थापाको भनाइ छ। प्रतिवेदन कार्यान्वयनका लागि दलहरूले समेत भूमिका खेल्नुपर्ने थापाको अनुरोध छ। भारतको ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले सरकारले आफूहरूको सामाजिक सञ्जाल पोस्ट मेटाउन सके पनि आफ्नो पार्टीलाई मेटाउन नसक्ने दावी गर्नुभएको छ। नीट पेपर लीक लगायतका परीक्षामा भएका अनियमितता विरूद्ध ककरोच पार्टीले आजदेखि दिल्लीमा प्रदर्शन थालेको छ। आज अमेरिकाबाट दिल्ली आएर आन्दोलनमा सामेल भएका दीपकेले आफू स्वतन्त्रताका लागि आइपुगेको भन्दै अब सरकारले आन्दोलन मेटाउन नसक्ने चेतावनी दिनुभएको हो। नयाँ दिल्लीको जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई सम्बोधन गर्दै दीपकेले आफू हिरासतमा बस्न समेत तयार भएर आएको बताउनु भएको छ। जेल पर्ने डरका कारण धेरैले सम्झौता गर्ने गरेको भन्दै वहाँले भारतीय युवा विद्यार्थीले आफूलाई नबेचेको र आफ्नो अडानमा अडिग रहेको दावी पनि गर्नुभएको छ। प्रदर्शनमा अधिकांश युवा विद्यार्थीसँगै हजारौं सहभागी भएका छन्। र स्वागढी नाकामा विद्युतीय गाड़ीको भन्सार जाँचपास प्रकरणमा नाकाका प्रमुख भन्सार अधिकृत सहित नौ कर्मचारीलाई भन्सार विभागमा तानिएको छ। भन्सार बिन्दुमै नआएका गाड़ीको भन्सार जाँच पास भएको खबर आएपछि अर्थ मन्त्रालयले रसुवागढी भन्सारका प्रमुख अधिकृत सहित नौ कर्मचारीलाई भन्सार विभाग तानेको हो। अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिश अनुसार उनीहरूलाई थप अनुसन्धानको नाकाको जिम्मेवारीबाट मुक्त गरेर भन्सार विभाग तानिएको अर्थमन्त्री सोनी मगलीका स्वकीय उपसचिव नवीन ढुङ्गानाले जानकारी दिनुभएको छ। उता मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँच पास भएका कारको विषयमा पनि मन्त्रालयको छानबिन समितिले स्थलगत अध्ययन गरिरहेको उहाँको भनाइ छ। छानबिन चलिरहेकै बेला अर्थमन्त्री र मन्त्रालयका अधिकारीहरूको चरित्र हत्या गर्ने, समाजमा गलत भाष्य स्थापना गराइदिने र बजेटलाई विवादमा पारिदिने प्रचारबाजी र मीडिया ट्रायल भइरहेको भन्दै ढुङ्गानाले अफवाह फैलाउने विरूद्ध कानूनी उपचार शुरू गरिएको जानकारी दिनुभएको छ। र स्वागढी नाकाबाट आएका 770 भन्दा बढी विद्युतीय गाड़ी सशस्त्रले नियन्त्रणमा लिएपछि अर्थमन्त्री वाग्लेलाई जोडेर खबर सार्वजनिक भएका थिए। पश्चिम अफ्रिकी मुलुक मालीमा ईद मनाएर फर्किँदै गर्दा मरूभूमिमा ट्रक बिग्रिँदा पानी खान नपाएर नाइजेरियाका 50 जनाको ज्यान गएको छ। उत्तरी नाइजेरियाको सहारा मरूभूमिको दुर्गम क्षेत्रमा पानी खान नपाएर 50 जनाको ज्यान गएको हो। ईद अल अदा मनाएर मालीबाट फर्किँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर र अल्जेरियाको बीच मरूभूमिमा अलपत्र परेका थिए। लामो समय ट्रक बनाउन नसकेको र अरू कोही सहयोगका लागि नआउँदा उनीहरूको प्यासले छटपटिएर मृत्यु भएको बीबीसी उर्दूले जनाएको छ। यो क्षेत्रमा पर्ने अगाडेजका गवर्नरले यात्रुहरू खतरनाक क्षेत्रमा फँसेको र अत्याधिक गर्मी र सुविधाका अभावले बाँच्न नसकेको बताएका छन्। अधिकारीहरूका अनुसार फँसेका यात्रुमध्ये 2 जना भने बाँचेका छन्। चालक र यात्रुले गाड़ी मर्मत गर्न धेरै दिनसम्म प्रयास गर्दा पनि सफल नभएको खबर छ। मृतक सबै नाइजेरियन नागरिक हुन्। स्थानीय अधिकारीले पठाएको राहत टोलीले उनीहरूको सामूहिक दाह संस्कार गरेको खबर छ। ओखलढुङ्गाका 2 जना वडाध्यक्ष पदबाट राजीनामा दिएर विदेश पलायन भएका छन्। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा 9 का वडाध्यक्ष सुजन पौडेल र चापान र सुनकोशी गाउँपालिका पाँच गाउँ देखि गोविन्द तामाङ अस्ट्रेलिया।
1: BFBS

0: राष्ट्रिय मानवाधिकार आयोगले जेएमजी विद्रोहका क्रममा बालबालिकालाई मानव ढालका रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ। नेपाली काँग्रेसले पार्टी मुख्यालयमा गरेको अन्तर्क्रियामा बोल्दै मानवाधिकार आयोगको जाँचबुझ समिति संयोजक लिली थापा,
1: जस्तो अहिले 54 जनाको नाममा धेरै क्वेसन आएछ होइन, त्यो किन आयो भने चाहिँ प्रोभोकिङ रोल्स धेरै भएको नाम राखेको हो कि। हामीले 435 भिडियो क्लिप्स हेरेको छ, त्यसमध्येबाट पनि एक्सपर्ट बाहिरको लिएर आएर यो एआईको फेक र रियललाई छुट्याउन लायो। कतिजना अहिले ठुलै पोजिसनमा हुनुभएका मान्छेहरूले त यसरी चाहिँ बम बनाऊ, यसरी आऊ, पानी तुमले बोकेर आऊ, ब्याग बोकेर आऊ, विद्यार्थीलाई अगाडि राख, ह्युमन सिल्ड बनाऊ, बम यसरी बनाइन्छ, आँखामा यो सबै भनेको रियल हामीसँग छ नि। त्यस्तो भन्न भन्दै पनि हामीले उहाँहरूलाई फर्दर अनुसन्धानमा नलैजाउँ भन्न सक्ने बाटो छ।
0: तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरिएको तर्क गर्दै थापाले प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन पनि गर्नुभएको छ।
1: प्रधानमन्त्रीलाई छोड्नुभयो, आर्मीलाई छोड्नुभयो भने आर्मीलाई छोडेको छैन, तपाईँले सिफारिस राम्रोसँग हेर्नुभयो भने सेनालाई एउटा निर्देशन दिने भने त ठुलो कुरो हो नि। सेनाको चिफलाई कमान्डरहरूलाई त्यो भनेको छ कि अब यस्तो नदोरिनको लागि चाहिँ भनेको त्यो सहयोग गर्नु आयोगलाई भनेको हो, त्यो छ। अब प्रधानमन्त्रीजीकोमा किन आएन भन्नुहुन्छ भने कति कुराहरूलाई एकदमै एनालाइसिस गरेरै रिपोर्ट निकाल्यो, कसैले पनि डराएर निकाल्ने भए त हामी सबै पार्टीका त्यत्रा शीर्ष नेताहरूको हामीलाई पनि थाहा छ उहाँहरूको बलिदान, उहाँहरूको योगदान, तर ह्युमन राइट्सको पर्सपेक्टिभबाट त्यो युथहरू मरेका त्यो मृतक परिवारलाई भेट्दाखेरिको कुरालाई हामीले सबै बिर्सिदेऊ नि। त्यसैले त्यसमा क्वेसन कतिपय कुरामा हामीले त्यसलाई मानवाधिकारको तर्फबाट मात्रै एनालाइसिस गऱ्यौँ नि।
0: तत्कालीन प्रधानमन्त्री ओलीले सवारी दुर्घटनाको विषयमा दिएको अभिव्यक्ति र संचार मन्त्रीको उत्तेजनात्मक टिप्पणीले युवा पुस्तालाई उक्साउने र आन्दोलनमा इन्धन थप्ने काम गरेको थापाको भनाइ छ। रवि लामिछाने जेडबाट निस्किएको विषयमा जेलरमाथि केही व्यक्तिले दबाव दिएर हस्ताक्षर गराएको र पत्र लेख्न लगाएको तथ्य अनुसन्धानबाट खुलेको पनि थापाको भनाइ छ। प्रतिवेदन कार्यान्वयनका लागि दलहरूले समेत भूमिका खेल्नुपर्ने थापाको अनुरोध छ। सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध श्रम संस्कृति पार्टीले माइतीघरमा प्रदर्शन गरेको छ। नेपालले पनि भारतको भूमि मिचेको भने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको भन्दै पार्टीले माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका छन्। साथै उनीहरूले नेपाली माटोको रक्षा गरौं, राष्ट्रको सम्मान जोगाऊ, गैर जिम्मेवारी अभिव्यक्तिको विरोध गरौं लगायतका लेखिएका प्लाकार्ड प्रदर्शन गरेका छन्। ओखलढुङ्गाका 2 वडाध्यक्ष पदबाट राजीनामा दिएर विदेश पलायन भएका छन्। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 9 वडाध्यक्ष सुजन पौडेल जापान र सुनकोशी गाउँपालिका 5 वडाध्यक्ष गोविन्द तामाङ वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया उड्नु भएको हो। पौडेलले नेपाली काँग्रेसबाट वडाध्यक्ष जित्नु भएको थियो। तामाङ भने नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा विजय हुनुभएको थियो। तामाङले सामाजिक सञ्जालमा वडावासी दाजुभाइका गुनासो भए पनि व्यक्तिगत कारणले विदेशिनु परेको बताउनु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको पूरक परीक्षा सम्पन्न भएको 2 हप्ताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार 25 गतिभित्रै पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनु भएको छ। एसईईमा 1,46,507 विद्यार्थी नन ग्रेड भएका थिए। ग्रेड सी भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउँछन्। दक्षिणकाली सड़क खण्डमा सुमो र बोलेरो जीप ठोक्किँदा 14 घाइते भएका छन्। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 3 धारा ढोलाको दक्षिणकाली खण्डमा हेटौँडाबाट काठमाडौँ आउँदै गरेको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बोलेरो ठोकिएका हुन्। दुर्घटनामा बोलेरोका चालक सहित दुवै सवारीमा सवार 14 घाइते भएका छन्। घाइतेमध्ये 4 अवस्था गम्भीर र 10 अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोस्रो विश्वयुद्धका बेला 1944 जून 6 आजकै दिन गठबन्धन फौजले फ्रान्सको नर्मान्डीमा ठूलो कार्यवाही शुरू गरेको दिनको सम्झनामा आज ब्रिटिस नर्मान्डी स्मारक विशेष कार्यक्रम हुँदैछ। नर्मान्डीमा गठबन्ध फौज उत्रेको दिनलाई डी डेको रूपमा मनाउने गरिन्छ। डी डेको 82 स्मृति दिवसका लागि ब्रिटिस नर्मान्डी मेमोरियलमा कार्यक्रम हुन लागेको हो। टिम कुपर नर्मान्डी पुग्नु भएको छ।
2: Over 22,500 names are listed on the impressive British Normandy Memorial, those British personnel who lost their lives.
0: हौस अहिलेसम्मका खबरै यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्व बजारका लागि इन्धन ओसारपसार हुने हर्मुज जलमार्गमा फेरि तनाव बढेको छ। अमेरिकी सेनाले हर्मुज जलमार्गतिर पठाइएका इरानका चारवटा ड्रोन खसालेको र इरानका केही तटीय निगरानी रेडार केन्द्रमा आक्रमण गरेको खबर छ। ट्रम्प प्रशासनले इरानमाथि दबाव बढ़ाइरहेका बेला यो आक्रमण भएपछि युद्ध विराम थप जोखिममा परेको आशंका बढ़ाइएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा वक्तव्य राख्दै समुद्री यातायातका लागि खतरा उत्पन्न गरेका कारण आक्रमणकारी ड्रोन खसालिएको बताएको छ। भविष्यमा हुन सक्ने आक्रमण रोक्न जलमार्ग नजिकैको एउटा टापु सहित विभिन्न रेडार केन्द्रलाई निशाना बनाइएको पनि अमेरिकी सैन्य कमाण्डरले जनाएको छ। एनबीएससीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँग अझै लडाई गर्ने क्षमता बाँकी भएको स्वीकार्नु भएको छ।
4: Most of the drone factories have been knocked out, most of the launching pads have been knocked out, and most of the missile manufacturing areas have been knocked out, but they still have capacity. They have some missiles, they have some drones. I would say percentage wise maybe 21-22% of their missiles. It's a lot of missiles.
3: नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सरकार उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुन सुझाव दिनुभएको छ। आज नेपाल संचारी कला व्यवसायी संघको 24 औं वार्षिक साधारण सभामा बोल्दै सहसंयोजक नेपाल
5: अरू अनेक तरिकाहरू अवलम्बन गरेर देशको अर्थतन्त्रलाई राजस्वलाई वृद्धि गर्ने काम गर्न सकिन्छ भने राजस्वमा पनि वृद्धि होस् तर सिङ्गो उद्योग व्यवसाय पनि फस्टाओस्, कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस्, त्यसको विकासमा बाधा उत्पन्न नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। तपाईँ हामी सबैलाई थाहा छ, रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिने गरेका छन्, देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर छार्ने स्थिति बनिरहेको छ। त्यस हुनाले रोजगारी प्रवर्धन गर्ने के छन् क्षेत्रहरू, ती सबै क्षेत्रहरूको राज्यले राम्रो लेखा गर्नुपर्छ।
3: लेयर्स कुखुरा व्यवसायीले अण्डाको भाव फेरि बढ़ाएका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको मूल्य अहिले सबमकै महँगो हुने गरी भाव बढ़ाएको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार चितवनलाई मुख्य आधार क्षेत्र मानेर नयाँ दर तय गरिएको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो एक्सल अण्डाको मूल्य क्रेटको 560 पुगेको छ। गएको वैशाख 24 गते एक्सल अण्डाको मूल्य क्रेटको 465 पुगेकामा अहिले 560 पुर्याइएको हो। यस्तै ठूलो अण्डाको 545, मध्यमको 515 र सानो अण्डा प्रति पेटी 3000 तोकिएको छ। यसअघि सानो अण्डा प्रति पेटी मूल्य 2300 रुपियाँ थियो। गर्मी मौसमका कारण उत्पादन कम भएको र लागत बढी लाग्न थालेकाले मूल्य बढाइएको संघको भनाइ छ। अब बजारमा खुद्रा अण्डाको मूल्य एउटाको करिब 25 रुपियाँ पुगेको छ। पोखरेलका अनुसार हाल अण्डाको उत्पादन लागत एउटाको 19 रुपियाँ 12 पैसा पर्ने गरेको छ। जिल्ला अदालत बाँकीले अदालत परिसरमा हुने भिडभाड रोक्न र सुरक्षा व्यवस्थापन तथा चुस्त र दुरुस्त मर्यादित बनाउन सबै नियम लगाएको छ। अदालत प्रशासनले सूचना जारी गर्दै आउँदो सोमबारदेखि अदालत आउने सबै सरोकारवालाका लागि 9 बुधे निर्देशन अनिवार्य पालना गर्नुपर्ने भनेको छ। नयाँ व्यवस्था अनुसार अब अदालत आउने कानून व्यवसायी र लेखापढी व्यवसायीले नियम अनुसार अनिवार्य पोसाक र परिचय पत्र लगाउनु पर्ने र सेवाग्राहीले फिरात पत्र, प्रति उत्तर पत्र र निवेदन दर्ता गर्न आउँदा अनिवार्य रूपमा परिचय पत्र साथमा ल्याउनु पर्नेछ। यस्तै साक्षी बकपत्रका लागि उपस्थित हुने दुवै पक्षका साक्षीले आफ्नो पक्षको साक्षी निवेदन पत्र र वारिसहरूले तारिक पर्चा सहित परिचय पत्र देखाएर मात्र अदालतमा प्रवेश पाउनेछन्। यस्तै अदालत परिसरभित्र पान गुटखा खान र साथमा लिएर आउन समेत रोक लगाइएको छ। अदालत पस्दा सुरक्षा गार्डले मुख्य ढोकामा कडा जाँच गरेर मात्र भित्र जान दिने व्यवस्था मिलाइएको बाँकी अदालतले जनाएको छ। एसिसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा मात्र 40 रन बनाएर अल आउट भएको हो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल उपविजेता बनेको छ। नयाँ दिल्लीको जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टीको प्रदर्शनका क्रममा दुई समूह बीच हुन सक्ने सम्भावित झडपलाई रोक्न दिल्ली प्रहरीले 6 जनालाई नियन्त्रणमा लिएको छ। आन्दोलनका समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि शान्ति सुरक्षा कायम राख्न प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ. मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको चेतावनी दिएको थियो. यस्तै महाशाखाका अनुसार भोलि र पर्सि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तातो दिन हुने सम्भावना छ. महाशाखाका अनुसार त्यस क्षेत्रको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्यसभन्दा माथि रहने सम्भावना छ. यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एलनिनेको असरले नेपालमा सुक्खा पनि ल्याउने र क्रम औसतभन्दा माथि जाने मौसमविदको अनुमान छ. यसैबीच नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने मौसमविदको अनुमान छ. अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसुन आइपुग्न एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. नेपालमा औसत जून 13 तारीकमा मनसुन भित्रिने गर्छ. पाग्लुङको ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनामा काम गरिरहेका मजदूरको रोजरबाट खसेको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ. आज ताराखोला गाउँपालिका 5-10 मरको निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत रोल्पाको सुनछाहारी गाउँपालिका 3 का 20 वर्षीय दिलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ. रोजरबाट खसेको पाइपले च्यापिएर उहाँ गम्भीर घाइते हुनुभएको थियो. उहाँलाई उपचारका लागि गलकोट 3 हटियाको इमर्जेन्सी अस्पतालमा भर्ना गरिएको थियो. दिउँसो उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाग्लुङका प्रमुख फणिन्द्र प्रसाद प्रसाईले जानकारी दिनुभएको छ. डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ. अण्डाको मूल्य फेरि बढेको छ.
4: नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढ़ाएको हो. संघको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो. संघका अध्यक्ष विनोद पोखरेलका अनुसार मुलुकभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको सुझाव र सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो. नयाँ मूल्य सूची अनुसार एक्सेल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560 रूपियाँ कायम गरिएको छ. यस्तै ठूलो अण्डाको 545, मध्यम अण्डाको 515, सानो अण्डाको प्रतिपेटी 3000 रूपियाँ कायम गरिएको छ. अब खुद्रा बजारमा अण्डाको मूल्य करिब 25 रूपियाँ पर्नेछ. संघले सबै व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ. अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राख्दै नयाँ समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिनुभएको छ.
3: नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सरकार उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुन सुझाव दिनुभएको छ. आज नेपाल संचारी कला व्यवसाय संघको 24 औं वार्षिक साधारण सभामा बोल्दै नेपाल
5: अरू अनेक तरिकाहरू अवलम्बन गरेर देशको अर्थतन्त्रलाई राजस्वलाई वृद्धि गर्ने काम गर्न सकिन्छ भने राजस्वमा पनि वृद्धि होस् तर सिङ्गो उद्योग व्यवसाय पनि फस्टाओस्, कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस्, त्यसको विकासमा बाधा उत्पन्न नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ. तपाईँ हामी सबैलाई थाहा छ, रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिने गरेका छन्. देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर छार्ने स्थिति बनिरहेको छ. त्यस हुनाले रोजगारी प्रवर्धन गर्ने के छन् क्षेत्रहरू, ती सबै क्षेत्रहरूको राज्यले राम्रो लेखा गर्नुपर्दछ.
3: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीको वार्ताको प्रस्तावलाई अस्वीकार गर्नुभएको छ. पुटिनले जेलेन्स्कीको व्यवहारको आलोचना समेत गर्नुभएको छ. सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा छलफलका क्रममा पुटिनले जेलेन्स्कीको पत्रबारे टिप्पणी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्. जेलेन्स्कीले यही बिहिबार पुटिनलाई खुला पत्र पठाउँदै युद्धविरामका लागि भेट्न आग्रह गर्नुभएको थियो. आफूले वार्ता कहिल्यै अस्वीकार नगरेको तर त्यसका लागि उचित तयारी हुनुपर्ने पुटिनको भनाइ छ. युक्रेन मात्र अहिले वार्तामा इच्छुक रहेको पुटिनले बताउनु भएको छ. युक्रेनले रूसी र आक्रमण रोक्न मात्र वार्ता चाहेको पुटिनको दावी छ. कीबबाट बीबीसीका विटली सेभेन्चको.
6: The offer that he made to Vladimir Putin to sit down, he's made those offers before. They didn't work then, they didn't work now. So I think Volodymyr Zelensky will use this opportunity to tell the world that I've tried being constructive, I have suggested a peaceful way forward to him, he's refused. So what I need now is more help.
3: एसिसी महिला प्रिमियर कप क्रिकेटको समाचारको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भएको हो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय मानवाधिकार आयोगले जेन जी विद्रोहका क्रममा बालबालिकालाई मानव ढालका रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसले पार्टी मुख्यालयमा गरेको अन्तर्क्रियामा बोल्दै मानवाधिकार आयोगको जाँचबुझ समिति संयोजक लीला लिली थापा
4: अभियन्ताहरू धेरैजना हामीले चिनेकै मान्छे भाइ बहिनीहरू हुनुहुन्छ। अब पेशमा आएर कति कुरा भनेको हुन सक्छ, कतिले के गरेको हुन्छ, उहाँहरूलाई कम्तीमा पनि दोषी करार त गरेको छैन, तर त्यो उहाँहरूको भूमिकाले गर्दा मानव अधिकार हनन भयो नि त। यहाँ धेरै मान्छेको साथ भएर अगाडि आए, बच्चाहरूलाई ह्युमन सिल्डको रूपमा प्रयोग भएको छ। त्यहाँ
3: हिंसा भड्काउन केही जिम्मेवार व्यक्ति र समूहले उत्तेजक भूमिका खेलेको पनि उहाँले बताउनु भएको छ।
4: जस्तो अहिले 54 जनाको नाममा धेरै क्वेसन आएछ होइन, त्यो किन आयो भने चाहिँ प्रोभोकिङ रोल्स धेरै भएको भएको नाम राखेको हो कि। हामीले 435 भिडियो क्लिप्स हेरेको छ, त्यसमध्येबाट फेरि एक्सपर्ट बाहिरको लिएर आएर यो एआईको फेक र रियललाई छुट्याउन लायो। कतिजना अहिले ठुलै पोजिसनमा हुनुभएका मान्छेहरूले त यसरी चाहिँ बम बनाऊ, यसरी आऊ, पानी टुम्लेट बोकेर आऊ, ब्याग बोकेर आऊ, विद्यार्थीलाई अगाडि राख, ह्युमन सिल्ड बनाऊ, बम यसरी बनाइन्छ, आँखामा यो लाऊ, सबै भनेको रियल हामीसँग छ नि। त्यस्तो भन्दा भन्दै पनि हामीले उहाँहरूलाई फर्दर अनुसन्धानमा नलैजाउँ भन्न सक्ने बाटो छ। टिओबी भनेर छ, अब हामीलाई टिओबीको थाहा छैन, तर टिओबीमा पनि अब जसरी उहाँको प्रोभोकिङ रोल हामीले प्रष्ट देख्यौँ, तपाईँहरूले देख्नुभयो, उहाँलाई फर्दर अनुसन्धानमा लैजाउँ भन्नु पर्यो नि त।
3: तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरिएको तर्क गर्दै थापाले प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन पनि गर्नुभएको छ।
4: प्रधानमन्त्रीलाई छोड्नुभयो, आर्मीलाई छोड्नुभयो भने आर्मीलाई छोडेको छैन, तपाईँले सिफारिस राम्रोसँग हेर्नुभयो भने प्रधानमन्त्रीजीकोमा किन आएन भन्नुहुन्छ भने कति कुराहरूलाई एकदमै एनालाइसिस गरेरै रिपोर्ट निकाल्यो। कसैले पनि डराएर निकाल्ने भए त हामी सबै पार्टीका त्यत्रा शीर्ष नेताहरूको हामीलाई पनि थाहा छ उहाँहरूको बलिदान, उहाँहरूको योगदान, तर ह्युमन राइट्सको पर्सपेक्टिभबाट त्यो युथहरू मरेका त्यो पृथक परिवारलाई भेट्दाखेरिको कुरालाई हामीले सबै बिर्सिदेऊ नि। त्यसैले त्यसमा क्वेसन कतिपय कुरामा हामीले त्यसलाई मानव अधिकारको तर्फबाट मात्रै एनालाइसिस गऱ्यौँ नि।
3: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी दुर्घटनाको विषयमा दिएको अभिव्यक्ति र संचार मन्त्रीको उत्तेजनात्मक टिप्पणीले युवा पुस्तालाई उक्साउने र आन्दोलनमा इन्धन थप्ने काम गरेको थापाको भनाइ छ। रवि लामिछाने जेलबाट निस्किएको विषयमा जेलरमाथि केही व्यक्तिले दबाव दिएर हस्ताक्षर गरेको र गराएको र पत्र लेख्न लगाएको तथ्य अनुसन्धानबाट खुलेको पनि थापाको भनाइ छ। प्रतिवेदन कार्यान्वयनका लागि दलहरूले समेत भूमिका खेल्नुपर्ने थापाको अनुरोध छ। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि उठेका विवादित सम्पत्ति सम्बन्धी विषयमा अध्ययन गर्न गठित समितिले हरेक कोणबाट अध्ययन विश्लेषण गरेर प्रतिवेदन बुझाएको दावी गरेको छ। प्रतिवेदनमा समेटिएका विषयबारे समिति संयोजक उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी
5: हामीले जे जति सूक्ष्म रूपले अध्ययन गर्यौँ, त्यो सूक्ष्म रूपले अध्ययन गरेका जति पनि कागजहरू छन्, जति पनि प्रमाणहरू छन्, जति पनि सम्बद्ध व्यक्तिलाई बुझिएका विषयहरू छन्, ती सबै बुझेर इभिडेन्सियल टेस्टिङको आधारमा हामीले काम गरेका छौँ। जति पनि सवालहरू उठ्यो नि, सम्पत्ति र आय स्रोतको कुरा हो, त्यो हामीले विश्लेषण गरिदिएकै छौँ। दर्जाका तर्फ पनि उहाँको कति छ, उहाँको बाबुआमाले कसरी आयो, त्यो कसरी प्राप्त, उहाँको निजी हो कि उहाँको व्यवसायबाट प्राप्त गर्नुभएको हो कि, यो कुरा हामीले क्लियर गरिदिएका छौँ। उहाँहरूले स्थापना गर्नुभएका कम्पनीहरूको सवालमा र उहाँले लगानी सवालमा पनि हामीले फेरि खरिदतर्फ पनि कसरी खरिद गर्नुभयो, त्यो पैसा कहाँबाट गयो, उहाँको खातामा कसरी आयो, ती कुराहरूलाई पनि हामीले उल्लेख गरिदिएका छौँ। दीपक भट्टसँग सम्बन्ध र आर्थिक कारोबारको सम्बन्ध, त्यो कस्तो सम्बन्ध छ, के छ भन्ने कुरा पनि हामीले विभिन्न निकायहरूसँग बुझेर उहाँहरूको सम्बन्ध भएको नभएको, उहाँहरूको सँगै लगानी भएको नभएको, यी कुराहरूलाई पनि हामी त्यहाँ उल्लेख गरिदिएका छौँ। हामी नेपाल भने चाहिँ उहाँको संस्था छ, जसको अध्यक्ष सुदन गुरुङ हुनुहुन्छ, त्यो संस्थाको सँग पनि आबद्ध र आर्थिक कारोबारको सम्बन्धमा पनि के हो छ भन्ने अवस्था त्यही प्रतिवेदनमा चित्रण गरिएको छ। अर्को रह्यो रिमिटेन्सले पैसा कसरी आयो, ब्याङ्क मार्फत आयो कि आएन, अनैतिक पसनबाट आयो कि, चिन्जानीको भएको व्यक्तिबाट आयो कि, वा चाहिँ सरकारी ब्याङ्कबाट आयो कि, वा हुन्जीबाट आयो कि, कसरी आयो त्यो पैसा, र त्यसको आधिकारिकतालाई हामीले त्यहाँ पुष्टि गरिदिएका छौँ। त्यसै गरेर सवारी जो उहाँको नाउँमा छ, त्यस उहाँको हो वा होइन भनेर पनि यातायातको स्थितिसहित राखेर पुष्टि गरिदिएका छौँ। यसको अलावा अरू थप कुराहरू पनि हामीले जो उल्लेख गरेका छौँ, त्यो सबै प्रतिवेदन आफै बोल्छ।
3: द्वन्द्वमा बालबालिका प्रयोग गर्ने र दमन गर्नेमाथि कार्यवाहीको माग गर्दै पूर्व माओवादी बाल सैनिक लेलिन विष्ट हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालत पुग्नु भएको छ। मुद्दा दायर गर्नु अघि अदालत परिसरबाट बोल्दै विष्ट
2: हालसाले जेन्जी आन्दोलन भयो, ठूलो रिभोल्युसन पनि देख्यौं। त्यसमा केही पात्रहरूले जेन्जीका नाममा चाहिँ बालबालिकाहरूलाई प्रयोग गर्ने, सरकारले बालबालिकाहरूलाई गोली हान्ने काम गर्यो। विगतमा माओवादीले जसरी बालबालिकालाई प्रयोग गरेर द्वन्द्वमा लगेको थियो, नेपाल सरकारले जसरी बालबालिकाहरूलाई मार्ने काम गरेको थियो, त्यो श्रृङ्खला अहिलेसम्म आएर पनि रोकिएको देखिन। केही राजनीतिक अभिष्ट पूरा गर्ने मान्छेहरूले जेन्जीको नाममा हजारौं बालबालिकाहरूलाई स्कूलकै ड्रेसमा आउने वातावरण जसरी क्रिएट गरिएको छ, यो विषय चाहिँ अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षण हुनुपर्ने विषय हो। नेपालमा बालबालिकालाई राजनीतिक हिंसाबाट कसरी मुक्त गराउन सकिन्छ भन्ने विषयमा चाहिँ ध्यान आकर्षण होस् भन्नको लागि हामी अहिले इन्टरनेसनल क्रिमिनल कोर्टमा आएका छौँ। यो विषयलाई लिएर र हिजोका द्वन्द्वमा प्रयोग भएका बालबालिका, मारिएका बालबालिका, बेपत्ता भएका बालबालिकाको विषयमा र जेन्जी आन्दोलनमा मारिएका, दुरुपयोग भएका र गलत ढंगले प्रयोग गरेका बालबालिकाको विषयमा चाहिँ हामी अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा चाहिँ छलफल गर्दैछौ र छलफल पछाडि केही निष्कर्ष पक्कै पनि आउनेछ, केहीलाई राम्रो पनि हुनेछ र जसले गलत उद्देश्य सहित प्रयोग गरेका थिए बालबालिकाहरूलाई तिनलाई पक्कै पनि नराम्रो हुन्छ भन्ने लागेको छ।
3: अब खबर फटाफट।
6: चिडियाखानामा राखिएको चिम्पान्जीको खानपिनका लागि परोपकारी काममा सक्रिय प्रभु शमशेर राजी राणा कोषको 10 लाख सहयोग। चिडियाखानामा हिस्टोरिकल 3D लायन केज म्युजियमका लागि 15 लाखको चेक पनि। दार्चुला सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम। पुलघाटमा 83 र बसपार क्षेत्रमा 57 जनाको रक्त समूह पहिचान। आउँदो असार 1-9 गतेसम्म हुने माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा सकिएको 2 साताभित्र नतिजा प्रकाशनको तयारी। एसईईमा 1,46,500 विद्यार्थी नन ग्रेडेड भएकोमा पूरक परीक्षा दिनेको संख्या भने निश्चित हुन बाँकी। सामाजिक सुरक्षा कोषमा 1,11,07 करोड योगदान रकम जम्मा। जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य र नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण। दार्चुलाको अपिहिमाल गाउँपालिका सड़क सञ्जालमा जोडियो। खलङ्गाबाट 23 कोष उत्तर पश्चिमको अपिहिमाल 3 गौड्या खोलासम्म सड़क विस्तार। हुम्लाको उत्तरी नामखा छ लिमी सुन खानीको प्रहरी चौकी 7 महिनापछि पुनर्सञ्चालन। चिसोका कारण बन्द भएको चौकी र न्यालु नाका खुलेपछि लाप्चाबाट कैलाश मानसरोवर जाने यात्रुको चहल पहल।
3: दोस्रो विश्वयुद्धका बेला 1944 जुन 6 आजकै दिन गठबन्धन फौजले फ्रान्सको नोर्मान्डीमा ठूलो कारवाही सुरु गरेको दिनको सम्झनामा आज ब्रिटिस नोर्मान्डी स्मारकमा विशेष कार्यक्रम सम्पन्न भएको छ। थप टिम कुमारबाट।
7: Several hundred people attended the service, battered by blustery breezes and torrential downpours, but they remained unmoved in their determination to remember the heroic events of D-Day on this day in 1944. 4 veterans of the Normandy campaign attended, including Ken Hay.
8: It's our duty to come back and say hello, to remember them. We remember them at home. I pray each night for these guys.
7: Wreaths were laid by the veterans and also Defence Secretary and Chief of the Defence Staff. Tim Cooper, BFBS Forces News, Versailles.
3: विश्व बजारका लागि इन्धन ओसार पसार हुने हर्मुज जलमार्गमा फेरि तनाव बढेको छ। अमेरिकी सेनाले हर्मुज जलमार्गतिर पठाइएका इरानका 4 ड्रोन खसालेको र इरानका केही तटीय निगरानी रेडार केन्द्रमा आक्रमण गरेको खबर छ। ट्रम्प प्रशासनले इरानमाथि दबाव बढ़ाइरहेका बेला यो आक्रमण भएपछि युद्धविराम थप जोखिममा परेको आशंका बढ़ाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा वक्तव्य राख्दै समुद्री यातायातका लागि खतरा उत्पन्न गरेका कारण आक्रमणकारी ड्रोन खसालिएको बताएको छ। भविष्यमा हुन सक्ने आक्रमण रोक्न जलमार्ग नजिकको एउटा टापुसहित विभिन्न रेडार केन्द्रलाई निशाना बनाइएको पनि अमेरिकी सैन्य कमाण्डरले जनाएको छ। एनबीएससीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँग अझै लड़ाई गर्ने क्षमता बाँकी भएको स्वीकार्नु भएको छ।
9: Most of the drone factories have been knocked out. Most of the launching pads have been knocked out. And most of the missile manufacturing areas have been knocked out. But they still have capacity. They have some missiles. They have some drones. I would say percentage-wise, maybe 21-22% of their missiles. It's a lot of missiles.
3: भारतको कोक्रोच जनता पार्टीले आजबाट प्रदर्शन शुरू गरेको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै कोक्रोच पार्टीले नयाँ दिल्लीको जन्तर मन्त्रमा आज प्रदर्शन गरेको हो। प्रदर्शनमा भाग लिन कोक्रोच पार्टीका संस्थापक अभिजित दीपकी अमेरिकाबाट आउनु भएको छ। प्रदर्शनका क्रममा दिल्ली प्रहरीले 6 जनालाई नियन्त्रणमा लिएको छ। आन्दोलनका समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि शान्ति सुरक्षा कायम राख्न प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
10: यो BFBS गोर्खा रेडियो हो।

0: यो PFBS गोरखा रेडियो हो।
1: वही गाउँ आज भोलि किन यस्तो भएको हो कुन्नी, कठै परे ती दिन कता गए आज, त्यस्तो रमाइलो गरिन्थ्यो आँगनभरि मान्छे हुन्थे।
2: शैला म पनि छत्ता परिरहेछु भने ठिटा ठिटीहरू सबै विदेश गइहाले, तपाईँ हामी बुढा भइहाल्यो सेखा पछि हाल्यो अपल रमाइलो गर्नु।
3: नमस्ते साइला, पहिलाको माय प्रेमको कुनै कुरा गएर बारे कहाँ कति राम्रो राम भइरहेछ, यहाँ

0: पूर्व गृहमन्त्री सुदन गुरुङमाथि उठेका विवादित सम्पत्ति सम्बन्धी विषयमा अध्ययन गर्न गठित समितिले हरेक कोणबाट अध्ययन विश्लेषण गरेर प्रतिवेदन बुझाएको दावी गरेको छ। प्रतिवेदनमा समेटिएका विषयबारे समिति संयोजक उच्च अदालतका पूर्व न्यायाधीश सच्युत प्रसाद भण्डारी,
1: हामीले जे जति सूक्ष्म रूपले अध्ययन गर्यौँ, त्यो सूक्ष्म रूपले अध्ययन गरेका जति पनि कागजहरू छन्, जति पनि प्रमाणहरू छन्, जति पनि सम्बद्ध व्यक्तिलाई बुझिएका विषयहरू छन्, ती सबै बुझेर इभिडेन्सियल टेस्टिङको आधारमा हामीले काम गरेका छौँ। जति पनि सवालहरू उठे नि, सम्पत्ति र आय स्रोतको कुरा हो, त्यो हामीले विश्लेषण गरिदिएकै छौँ। घर जग्गा तर्फ पनि उहाँको कति छ, उहाँको बाबुआमाले कसरी आयो, त्यो कसरी प्राप्त, उहाँको निजी हो कि उहाँको व्यवसायबाट प्राप्त गर्नुभएको हो कि, यो कुरा हामीले क्लियर गरिदिएका छौँ। उहाँहरूले स्थापना गर्नुभएका कम्पनीहरूको सवालमा र उहाँले लगानी सवालमा पनि हामीले शेयर खरिदतर्फ पनि कसरी खरिद गर्नुभयो, त्यो पैसा कहाँबाट गयो, उहाँको खातामा कसरी आयो, त्यो कुराहरूलाई पनि हामीले उल्लेख गरिदिएका छौँ। दीपक भट्टसँग सम्बन्ध र आर्थिक कारोबारको सम्बन्ध, त्यो कस्तो सम्बन्ध छ, के छ भन्ने कुरा पनि हामीले विभिन्न निकायहरूसँग बुझेर उहाँहरूको सम्बन्ध भएको नभएको, उहाँहरूको सँग लगानी भएको नभएको, यी कुराहरूलाई पनि हामी त्यहाँ उल्लेख गरिदिएका छौँ। हामी नेपाल भने चाहिँ उहाँको संस्था छ, जसको अध्यक्ष सुदन गुरुङ हुनुहुन्छ, त्यो संस्थाको सँग पनि आबद्ध र आर्थिक कारोबारको सम्बन्धमा पनि के छ भन्ने अवस्था त्यही प्रतिवेदनमा चित्रण गरिएको छ। अर्को रह्यो रिमिटेन्स, पैसा कसरी आयो, ब्याङ्क मार्फत आयो कि आएन, अनैतिक पसनबाट आयो कि, तिनजनीको भएको व्यक्तिबाट आयो कि, वा चाहिँ सरकारी ब्याङ्कबाट आयो कि, वा हुन्जीबाट आयो कि, कसरी आयो त्यो पैसा, र त्यसको आधिकारिकताले हामीले त्यहाँ पुष्टि गरिदिएका छौँ। त्यसै गरेर सवारी जो उहाँको नाउँमा छ, त्यस उहाँको हो वा होइन भनेर पनि यातायातको सिटीसहित राखेर पुष्टि गरिदिएका छौँ। यसको अलावा अरू थप कुराहरू पनि हामीले त्यो उल्लेख गरेका छौँ, त्यो सबै प्रतिवेदन आफै बोल्छ।
0: राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी विद्रोहका क्रममा बालबालिकालाई मानव ढालका रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ। आज नेपाली कांग्रेसले पार्टी मुख्यालयमा गरेको अन्तर्क्रियामा बोल्दै मानव अधिकार आयोगको जाँचबुझ समिति संयोजक लिली थापा,
2: अभियन्ताहरू धेरैजना हामीले चिनेकै मान्छेहरू भाइ बहिनीहरू हुनुहुन्छ, अब आपेशमा आएर कति कुरा भने पनि हुनसक्छ, कतिले के गरेको हुनुहुन्छ, उहाँहरूलाई कम्तीमा पनि दोषी करार त गरेको छैन, तर त्यो उहाँहरूको भूमिकाले गर्दा मानव अधिकार हनन भयो नि त। धेरै मान्छे उत्साह भएर अगाडि आए, बच्चाहरूलाई ह्युमन सिल्डको रूपमा प्रयोग भएको छ त्यहाँ।
0: हिंसा भड्काउन केही जिम्मेवार व्यक्ति र समूहले उत्तेजक भूमिका खेलेको पनि उहाँको भनाइ छ।
2: जस्तो अहिले 54 जनाको नाममा धेरै क्वेसन आएको छ, होइन, त्यो किन आयो भने चाहिँ प्रोभोकिङ रोल्स धेरै भएको नाम राखेको हो कि। हामीले 435 भिडियो क्लिप्स हेरेको छ, त्यसमध्येबाट फेरि एक्सपर्ट बाहिरको लिएर आएर यो एआईको फेक र रियललाई छुट्याउन लायो। कतिजना अहिले ठुलै पोजिसनमा हुनुभएका मान्छेहरूले त यसरी चाहिँ बम बनाऊ, यसरी आऊ, पानी टुम्लेट बोकेर आऊ, ब्याग बोकेर आऊ, विद्यार्थीलाई अगाडि राख, ह्युमन सिल्ड बनाऊ, बम यसरी बनाइन्छ, आमा यो सबै भनेको रियल हामीसँग छ नि। त्यस्तो भन्न भन्दै पनि हामीले उहाँहरूलाई फर्दर अनुसन्धानमा नलैजाउँ भन्न सक्ने बाटो छ। टिओबी भनेर छ, अब हामीलाई टिओबीको थाहा छैन, तर टिओबीमा पनि अब जसरी उहाँको प्रोभोकिङ रोल हामीले प्रष्ट देख्यौँ, तपाईँहरूले देख्नुभयो, उहाँलाई फर्दर अनुसन्धानमा लैजाउँ भन्नु पर्यो नि त।
0: तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरिएको तर्क गर्दै थापाले प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुखी दिएको भन्ने प्रश्नको खण्डन गर्नुभएको छ।
2: प्रधानमन्त्रीलाई छोड्नुभयो, आर्मीलाई छोड्नुभयो भने, आर्मीलाई छोडेको छैन, तपाईँले सिफारिस राम्रोसँग हेर्नुभयो भने, प्रधानमन्त्रीजीकोमा किन आएन भन्नुहुन्छ भने, कति कुराहरूलाई एकदमै एनालाइसिस गरेरै रिपोर्ट निकाल्यो, कसैले पनि डराएर निकाल्ने भए त हामी सबै पार्टीका त्यत्रा शीर्ष नेताहरूको हामीलाई पनि थाहा छ उहाँहरूको बलिदान, उहाँहरूको योगदान, तर ह्युमन राइट्सको पर्सपेक्टिभबाट त्यो युथहरू मरेका त्यो मृतक परिवारलाई भेट्दाखेरिको कुरालाई हामीले सबै बिर्सिदेऊ नि। त्यसैले त्यसमा क्वेसन कतिपय कुरामा हामीले त्यसलाई मानव अधिकारको तर्फबाट मात्रै एनालाइसिस गऱ्यौँ नि।
0: डीडेको 82 वार्षिक उत्सवको अवसरमा नोर्मान्डीको ब्रिटिस नोर्मान्डे स्मारकमा एक समारोह आयोजना गरिएको छ। थप टिम कुपरबाट,
3: Several hundred people attended the service, battered by blustery breezes and torrential downpours, but they remained unmoved in their determination to remember the heroic events of D-Day on this day in 1944. Four veterans of the Normandy campaign attended, including Ken Hay.
4: It's our duty to come back and say hello, to remember them. We remember them at home. I pray each night for these guys.
3: Wreaths were laid by the veterans and also Defence Secretary and Chief of the Defence Staff. Tim Cooper, BFBS Forces News, Versamere.
0: भारतको कक्रोच जनता पार्टीले आजबाट प्रदर्शन शुरू गरेको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै कक्रोच पार्टीले नयाँ दिल्लीको जन्तर मन्त्रमा आज प्रदर्शन गरेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो BFBS कुलकर्मा रेडियो हो।

0: अन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। उहाँहरू बीच आज साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको विदेश मन्त्री डाक्टर जयशंकरले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। भेटवार्ताका क्रममा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल भएको बताइएको छ। परराष्ट्र मन्त्री खनाल विदेश मन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा यही सेट 22 गते हिजो भारतको औपचारिक भ्रमणका लागि दिल्ली जानुभएको हो। पोखरा महानगरपालिकाको बस पार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू स्थानीयवासी आफैले हटाउन थालेका छन्। महानगरपालिकाले दिएको 15 दिने सूचनाको समयसीमा यही 24 गति सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफै हटाउन शुरू गरेका हुन्। व्यवस्थित बस पार्क निर्माणको योजनालाई सहयोग पुर्याउन भन्दै स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र सामानहरू सार्ने काम गरेका छन्। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बस पार्क निर्माणलाई अगाडि बढाउन स्थानीयले सकारात्मक पहल कदम लिएका हुन्। विगतमा 150,000 सम्म लाल पूर्जा प्रदान गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन्। पाँचथरमा सड़क पुल नभएका नदी तथा खोलामा बनाइएका अस्थायी डाइभर्सनलाई बाढ़ीले बगाउँदा यात्रीलाई सस्ती हुने गरेको छ।
4: मुख्य सड़कहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढ़ीले पटक पटक बगाउने गरेको हो। पूर्वी पहाड़लाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर करिडोर अन्तर्गतका सड़कमा 8 खोलामाथि पुल निर्माण भइरहेका छन्। पाँचथरको फिदिमचार र हिलिहाङ 7 सीमामा पर्ने हेवा खोला र पाँचथर र धनकुटा जिल्लाको सिमानामा पर्ने नावा खोलामा बाढ़ीले अवरोध हुँदै आएको छ। दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढ़ीले पटक पटक क्षति पुर्याउँदै आएको छ। ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारी साधन पार गर्न सक्दैनन्। दुई पाङ्रे सवारी साधन झुलुङ्गे पुलबाट पार्ने गरिएको छ। अन्य सवारी साधन जोखिम मोलेरै खोलाबाट पार गर्ने गरेका छन्। ताप्लेजुङ, तेह्रथुन र पाँचथरका सयौं सवारी साधन र ढुवानीका साधन दैनिक रूपमा तमोर करिडोर सड़क हुँदै सञ्चालन हुने गरेका छन्। नावा लगायत खोलामा पुल निर्माणले गति लिइरहेको छ। यता तमोर करिडोर अन्तर्गत पर्ने हेवा खोलाको माझीटारमा पटक पटक बाढ़ीले डाइभर्सन बगाउने गरेको छ। वर्षाका कारण गएको चैतदेखि बाढ़ी आएर डाइभर्सन बगाएपछि यातायात अवरूद्ध भएको हिलिहाङ 7 माझीटारका रामकुमार माझीले बताउनु भयो। यहाँ डाइभर्सन नहुँदा ताप्लेजुङ र उत्तरी पाँचथरका हिलिहाङ र याङबर गाउँपालिकाबाट पमोर करिडोर सड़क हुँदै तराईतर्फ सञ्चालन हुने सवारी साधन मेची राजमार्गबाट फिदिम सिवा दोभान हुँदै घुम्नुपर्ने बाध्यता छ।
3: नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सरकार उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुन सुझाव दिनुभएको छ। आज नेपाल संचालित कला व्यवसायी संघको 24 वार्षिक साधारण सभामा बोल्दै सहसंयोजक नेपाल
5: अरू अनेक तरिकाहरू अवलम्बन गरेर देशको अर्थतन्त्रलाई राजस्वलाई वृद्धि गर्ने काम गर्न सकिन्छ भने राजस्वमा पनि वृद्धि होस् तर सिङ्गो उद्योग व्यवसाय पनि फस्टाओस्, कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस्, त्यसको विकासमा बाधा उत्पन्न नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। तपाईँ हामी सबैलाई थाहा छ, रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिने गरेका छन्। देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर छार्ने स्थिति बनिरहेको छ। त्यसो हुनाले रोजगारी प्रवर्धन गर्ने के छन् क्षेत्रहरू, ती सबै क्षेत्रहरूको राज्यले राम्रो लेखा गर्नुपर्दछ।
3: अण्डाको मूल्य फेरि बढेको छ।
4: नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको हो। संघको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार मुलुकभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको सुझाव र सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सेल अण्डाको मूल्य प्रतिक्रेट 30 560 रुपियाँ कायम गरिएको छ। यस्तै ठूलो अण्डाको 545, मध्यम अण्डाको 515, सानो अण्डाको प्रतिपेटी 3000 रुपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा अण्डाको मूल्य करिब 25 रुपियाँ पर्नेछ। संघले सबै व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राख्दै नयाँ समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिनुभएको छ।
3: पश्चिम अफ्रिकी मुलुक मालीमा ईद मनाएर फर्किँदै गर्दा मरूभूमिमा ट्रक बिग्रिँदा पाइन्छ।

0: BFVS गोरखा रेडियो
1: सैन्य समुदायमा
0: लाइन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFVS
0: यो BFVS गोरखा रेडियो हो
1: गोरखा रेडियो
3: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि उठेका विवादित सम्पत्ति सम्बन्धी विषयमा अध्ययन गर्न गठित समितिले हरेक कोणबाट अध्ययन विश्लेषण गरेर प्रतिवेदन बुझाइएको दावी गरेको छ। प्रतिवेदनमा समेटेका विषयबारे समिति संयोजक उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी,
4: हामीले जे जति सूक्ष्म रूपले अध्ययन गर्यौं, ती सूक्ष्म रूपले अध्ययन गरेका जति पनि कागजहरू छन्, जति पनि प्रमाणहरू छन्, जति पनि सम्बद्ध व्यक्तिलाई बुझिएका विषयहरू छन्, ती सबै बुझेर इभिडेन्सियल टेस्टिङको आधारमा हामीले काम गरेका छौँ। जति पनि सवालहरू उठ्यो नि, सम्पत्ति र आय स्रोतको कुरा हो, त्यो हामीले विश्लेषण गरिदिएकै छौँ। घर जग्गातर्फ पनि उहाँको कति छ, उहाँको बाबुआमालाई कसरी आयो, त्यो कसरी प्राप्त, उहाँको निजी हो कि उहाँको व्यवसायबाट प्राप्त गर्नुभएको हो कि, यो कुरा हामीले क्लियर गरिदिएका छौँ। उहाँहरूले स्थापना गर्नुभएका कम्पनीहरूको सवालमा र उहाँले लगानी गरेको सवालमा पनि हामीले तयार खरिदतर्फ पनि कसरी खरिद गर्नुभयो, त्यो पैसा कहाँबाट गयो, उहाँको खातामा कसरी आयो, त्यो कुराहरूलाई पनि हामीले उल्लेख गरिदिएका छौँ। दीपक भट्टसँग सम्बन्ध र आर्थिक कारोबारको सम्बन्ध, त्यो कस्तो सम्बन्ध छ, के छ भन्ने कुरा पनि हामीले विभिन्न निकायहरूसँग बुझेर उहाँहरूको सम्बन्ध भएको नभएको, उहाँहरूको सँग लगानी भएको नभएको, यी कुराहरूलाई पनि हामी त्यहाँ उल्लेख गरिदिएका छौँ। हामी नेपाल भन्ने चाहिँ उहाँको संस्था छ, जसको अध्यक्ष सुदन गुरुङ हुनुहुन्छ, त्यो संस्थाको सँग पनि आबद्ध र आर्थिक कारोबारको सम्बन्धमा पनि के हो छ भन्ने अवस्था त्यही प्रतिवेदनमा चित्रण गरिएको छ। अर्को रह्यो रिमिटेन्स, पैसा कसरी आयो, ब्याङ्क मार्फत आयो कि आएन, अनैतिक पसनबाट आयो कि, चिन्जानीको भएको व्यक्तिबाट आयो कि, वा चाहिँ सरकारी ब्याङ्कबाट आयो कि, वा हुन्जीबाट आयो कि, कसरी आयो त्यो पैसा, र त्यसको आधिकारिक तारिकले हामीले त्यहाँ पुष्टि गरिदिएका छौँ। त्यसै गरेर सवारी जो उहाँको नाउँमा छ, त्यस उहाँको हो वा होइन भनेर पनि यातायातको चिठीसहित राखेर पुष्टि गरिदिएका छौँ। यसको अलावा अरू थप कुराहरू पनि हामीले त्यो उल्लेख गरेका छौँ, त्यो सबै प्रतिवेदन आफै बोल्छ।
3: पाँचतरमा सड़क पुल नभएका नदी तथा खोलामा बनाइएका अस्थायी डाइभर्जनलाई बाढ़ीले बगाउँदा यात्रीलाई शास्ति हुने गरेको छ।
5: मुख्य सड़कहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढ़ीले पटक पटक बगाउने गरेको हो। पूर्वी पहाड़लाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर करिडोर अन्तर्गतका सड़कमा 8 खोलामाथि पुल निर्माण भइरहेका छन्। पाँचथरको फिदिम 4 र हिलिहाङ 7 सीमामा पर्ने हेवा खोला र पाँचथर र धनकुटा जिल्लाको सिमानामा पर्ने नावा खोलामा बाढ़ीले अवरोध हुँदै आएको छ। दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढ़ीले पटक पटक क्षति पुर्याउँदै आएको छ। ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारी साधन पार गर्न सक्दैनन्। दुई पाङ्रे सवारी साधन झुलुङ्गे पुलबाट तार्ने गरिएको छ। अन्य सवारी साधन जोखिम मोलेरै खोलाबाट पार गर्ने गरेका छन्। ताप्लेजुङ, तेह्रथुन र पाँचथरका सयौं सवारी साधन र ढुवानीका साधन दैनिक रूपमा तमोर करिडोर सड़क हुँदै सञ्चालन हुने गरेका छन्। नावा लगायत खोलामा पुल निर्माणले गति लिइरहेको छ। यता तमोर करिडोर अन्तर्गत पर्ने हेवा खोलाको माझीटारमा पटक पटक बाढ़ीले डाइभर्सन बगाउने गरेको छ। वर्षाका कारण गएको चैतदेखि बाढ़ी आएर डाइभर्सन बगाएपछि यातायात अवरूद्ध भएको हिलिहाङ 7 माझीटारका रामकुमार माझीले बताउनु भयो। यहाँ डाइभर्सन नहुँदा ताप्लेजुङ र उत्तरी पाँचथरका हिलिहाङ र याङबरक गाउँपालिकाबाट पमोर करिडोर सड़क हुँदै तराईतर्फ सञ्चालन हुने सवारी साधन मेची राजमार्गबाट फिदिम शिवा दोभान हुँदै घुम्नुपर्ने बाध्यता छ।
3: अब खबर फटाफट।
6: चिडियाखानामा राखिएको चिम्पान्जीको खानपिनका लागि परोपकारी काममा सक्रिय प्रभु शमशेर राज राणा कोषको 10 लाख सहयोग। चिडियाखानामा हिस्टोरिकल 3D लायन केज म्युजियमका लागि 15 लाखको चेक पनि। दार्चुला सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम। पुलघाटमा 83 र बसपार क्षेत्रमा 57 जनाको रक्त समूह पहिचान। आउँदो असार 1-9 गतेसम्म हुने माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा सकिएको 2 साताभित्र नतिजा प्रकाशनको तयारी। एसईईमा 1,46,500 विद्यार्थी नन ग्रेडेड भएकोमा पूरक परीक्षा दिनेको संख्या भने निश्चित हुन बाँकी। सामाजिक सुरक्षा कोषमा 1,11,07 करोड योगदान रकम जम्मा। जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य र नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण। दार्चुलाको अपिहिमाल गाउँपालिका सड़क सञ्जालमा जोडियो। खलङ्गाबाट 23 कोष उत्तर पश्चिमको अपिहिमाल 3 गौड्या खोलासम्म सड़क विस्तार। हुम्लाको उत्तरी नामखा छ लिमी सुनखानीको प्रहरी चौकी 7 महिनापछि पुनर्सञ्चालन। चिसोका कारण बन्द भएको चौकी र न्यालु नाका खुलेपछि लाप्चाबाट कैलाश मानसरोवर जाने यात्रुको चहल पहल बढ्दै। र कैलालीको पथरैया र कर्णाली किनार क्षेत्रका 32 समुदायमा बाढीबाट बस्ने उपाय सम्बन्धी नमुना अभ्यास, बाढीका बेला आइपर्ने जोखिम र जोगिने उपाय सिकाइयो।
3: एसिसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछाडि नेपाल 13 ओभर 3 बलमा 40 रनमा अलआउट भएको हो। अहिलेसम्मको खबर यति नै।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: All right. Here we go.

0: सैन्य समुदायमा
1: दिलाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी विद्रोहका क्रममा बालबालिकालाई मानव ढालका रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसले पार्टी मुख्यालयमा गरेको अन्तर्क्रियामा बोल्दै मानवाधिकार आयोगको जाँच समिति संयोजक लिली थापा
4: अभियन्ताहरू धेरैजना हामीले चिनेकै मान्छेहरू भाइ बहिनीहरू हुनुहुन्छ। अब आफैमा आएर कुरा भने पनि हुनसक्छ कतिले त्यही गरेको हुन्छ। उहाँहरूलाई कम्तीमा पनि दोषी करार त गरेको छैन तर त्यो उहाँहरूको भूमिकाले गर्दा मानवाधिकार हनन भयो नि त। धेरै मान्छे उत्साहित भएर अगाडि आए बच्चाहरूलाई ह्युमन सिल्डको रूपमा प्रयोग भएको छ त्यहाँ।
3: हिंसा भड्काउन केही जिम्मेवार व्यक्ति र समूहले उत्तेजक भूमिका खेलेको पनि उहाँले बताउनुभयो।
4: जस्तो अहिले 54 जनाको नाममा धेरै क्वेसन आएछ होइन, त्यो किन आयो भने चाहिँ प्रोभोकिङ रोल्स धेरै भएको भएको नाम राखेको हो कि। हामीले 435 भिडियो क्लिप्स हेरेको छ, त्यसमध्येबाट फेरि एक्सपर्ट बाहिरको लिएर आएर यो एआईको फेक र रियललाई छुट्याउन लायो। कतिजना अहिले ठुलै पोजिसनमा हुनुभएका मान्छेहरूले त यसरी चाहिँ बम बनाऊ, यसरी आऊ, पानी टुम्लेट बोकेर आऊ, ब्याग बोकेर आऊ, विद्यार्थीलाई अगाडि राख, ह्युमन सिल्ड बनाऊ, बम यसरी बनाइन्छ, आमा यो सबै भनेको रियल हामीसँग छ नि। त्यस्तो भन्ना भन्दै पनि हामीले उहाँहरूलाई फर्दर अनुसन्धानमा नलैजाउँ भन्न सक्ने बाटो छ। टिओबी भनेर छ, अब हामीलाई टिओबीको थाहा छैन, तर टिओबीमा पनि अब जसरी उहाँको प्रोभोकिङ रोल हामीले प्राप्त देख्यौँ, तपाईँहरूले देख्नुभयो, उहाँलाई फर्दर अनुसन्धानमा लैजाउँ भन्नु पर्यो नि त।
3: तथ्य र प्रमाणका आधारमा मात्रै सिफारिस गरिएको तर्क गर्दै थापाले प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन पनि गर्नुभएको छ।
4: प्रधानमन्त्रीलाई छोड्नुभयो, आर्मीलाई छोड्नुभयो भने आर्मीलाई छोडेको छैन, तपाईँले सिफारिस राम्रोसँग हेर्नुभयो भने प्रधानमन्त्रीजीकोमा किन आएन भन्नुहुन्छ भने कति कुराहरूलाई एकदमै एनालाइसिस गरेरै रिपोर्ट निकाल्यो। कसैले पनि डराएर निकाल्ने भए त हामी सबै पार्टीका त्यत्रा शीर्ष नेताहरूको हामीलाई पनि थाहा छ उहाँहरूको बलिदान, उहाँहरूको योगदान, तर ह्युमन राइट्सको पर्सपेक्टिभबाट त्यो युथहरू मरेका त्यो मृतक परिवारलाई भेट्दाखेरिको कुरालाई हामी सबै बिर्सिदेऊ नि। त्यसैले त्यसमा क्वेसन कतिपय कुरामा हामीले त्यसलाई मानवाधिकारको तर्फबाट मात्रै एनालाइसिस गऱ्यौँ नि।
3: सामाजिक सुरक्षा कोषमा हालसम्म 1 खर्ब 11 अर्ब रुपियाँ भन्दा बढी योगदान रकम संकलन भएको छ। कोषका अनुसार हालसम्म 1 खर्ब 11 अर्ब 7 करोड़ रुपियाँ जम्मा भएको हो। संकलित रकमलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्य सहित कोषले जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा क्षेत्रमा कर्जा तथा सहवित्तीयकरण मार्फत लगानी गर्ने तयारी गरेको छ। यसका लागि प्राप्त 4 प्रस्तावमध्ये 2 प्रस्तावमाथि छलफल भइरहेको छ। कोषका निर्देशक रोहित रेग्मीका अनुसार लगानी विविधीकरण गर्दै आर्थिक विकास र समृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने लक्ष्य राखिएको छ। हालसम्म कोषमा 23,476 रोजगारदाता र 29,58,000 भन्दा बढ़ी योगदानकर्ता सूचीकृत भएका छन्। कोषले विभिन्न सामाजिक सुरक्षा योजना अन्तर्गत 20 अर्ब 45 करोड़ रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरिसकेको जनाएको छ। विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता तीव्र रूपमा घटिरहेको एक नयाँ अध्ययनले देखाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नाङजिङ भूगोल तथा ताल विज्ञान संस्थाका अनुसन्धानकर्ताहरूले उपग्रह तस्विर, भौगोलिक तथ्याङ्क र इन्जिनियरिङ अभिलेखका आधारमा गरेको अध्ययनमा विश्वका 5,50,000 भन्दा बढ़ी जलाशय समेटिएका छन्। अध्ययन अनुसार जलाशयहरूले प्रत्येक दशकमा औसत 7.3% भण्डारण क्षमता गुमाइरहेका छन्। सबैभन्दा बढ़ी साना जलाशयहरू प्रभावित भएका छन्। कृषि सिंचाई, खानेपानी, बाढ़ी नियन्त्रण र विद्युत उत्पादनका लागि महत्वपूर्ण मानिने जलाशयहरूमा नदीबाट बगेर आउने माटो, बालुवा र अरू पदार्थ बाँध पछाडि थुप्रिँदै जाँदा पानी भण्डारण गर्ने ठाउँ घटिरहेको अनुसन्धानले जनाएको छ। विज्ञहरूले जलाशयहरूको दीर्घकालीन उपयोगिता जोगाउन समयमा व्यवस्थापन र संरक्षणका प्रभावकारी उपाय अप्नाउनु पर्नेमा जोड़ दिएका छन्। विश्व बजारका लागि इन्धन ओसार पसार हुने होर्मुज जलमार्गमा फेरि तनाव बढ़ेको छ। अमेरिकी सेनाले होर्मुज जलमार्गतिर पठाइएका इरानका 4 ड्रोन खसालेको र इरानका केही तटीय निगरानी रेडरका रेडर केन्द्रमा आक्रमण गरेको खबर छ। ट्रम्प प्रशासनले इरानमाथि दबाव बढ़ाइरहेका बेला यो आक्रमण भएपछि युद्ध विराम थप जोखिममा परेको आशंका बढ़ेको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा वक्तव्य राख्दै समुद्री यातायातका लागि खतरा उत्पन्न गरेका कारण आक्रमणकारी ड्रोन खसालिएको बताएको छ। भविष्यमा हुन सक्ने आक्रमण रोक्न जलमार्ग नजिकको एउटा टापु सहित विभिन्न रेडार केन्द्रलाई निशाना बनाएको पनि अमेरिकी सैनिक कमाण्डले जनाएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइभ भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँ महानगरपालिकाले शैक्षिक 2083-84 लागि कक्षा 11 र 12 को छात्रवृत्ति कोटामा पहिलो मनोनयन सूचीबाट 3735 जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिश गरेको छ।
4: कक्षा 11-12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताको क्रममा अन्तिम सूचीमा परेका नामबाट भर्नाका लागि सिफारिश गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभएको छ। विद्यार्थीले मनोनयन पत्र लिएर जेठ 27 गतिभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्ने परीक्षा समिति संयोजक ढकालले जानकारी दिनुभएको छ। प्रकाशित सूची अनुसार शिक्षामा 6 जना, मानविकीमा 12, कानूनमा 50, व्यवस्थापनमा 1401 र विज्ञानमा 2266 जनाको नाम सिफारिश गरिएको छ। यसमा ल्यान्डफिल साइट प्रभावित क्षेत्रबाट 28 जना, महानगरभित्रका स्थायीवासीबाट 492 जना, सामुदायिक विद्यालयबाट एससी उत्तीर्ण गर्नेबाट 1545 जना, संस्थागत विद्यालयबाट उत्तीर्ण गर्ने 481, अपाङ्गता भएका व्यक्ति तथा अभिभावकमा अपाङ्गता भएका परिवारबाट 13, आदिवासी जनजातिबाट 173, खसारीबाट 197, छात्राकोटाबाट 440, थारूबाट 39, दलितबाट 96, पिछड़िएको क्षेत्रबाट 46, मधेसीबाट 149, मुस्लिमबाट 22 र शहीद बेपत्ता पारिएका जेनजी आन्दोलन द्वन्द पीड़ित परिवारबाट 14 जना विद्यार्थी छन्। यस वर्षका लागि महानगरभित्रका 145 वटा शिक्षण संस्थाका लागि 4857 कोटा निर्धारण गरिएको छ। पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू तोकिएको मितिभित्र भर्ना नभई रिक्त रहन गएका सीटमा बाँकी रहेका विद्यार्थीको योग्यताक्रम र शिक्षण संस्थाको प्राथमिकताका आधारमा 28 गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन हुने जनाइएको छ।
3: सामाजिक सुरक्षा कोषमा हालसम्म 1 खर्ब 11 अर्ब रूपियाँ भन्दा बढ़ी योगदान रकम संकलन भएको छ। कोषका अनुसार हालसम्म 1 खर्ब 11 अर्ब 7 करोड़ रूपियाँ जम्मा भएको हो। संकलित रकमलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्य सहित कोषले जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा क्षेत्रमा कर्जा तथा सहवित्तीयकरण मार्फत लगानी गर्ने तयारी गरेको छ। यसका लागि प्राप्त 4 प्रस्ताव मध्ये 2 प्रस्तावमाथि छलफल भइरहेको छ। कोषका निर्देशक रोहित रेग्मीका अनुसार लगानी विविधीकरण गर्दै आर्थिक विकास र समृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने लक्ष्य राखिएको छ। हालसम्म कोषमा 23,476 रोजगारदाता र 29,58,000 भन्दा बढ़ी योगदानकर्ता सूचीकृत भएका छन्। कोषले विभिन्न सामाजिक सुरक्षा योजना अन्तर्गत 20 अर्ब 45 करोड़ रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरिसकेको जनाएको छ। अण्डाको मूल्य फेरि बढ़ेको छ।
5: नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढ़ाएको हो। संघको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार मुलुकभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको सुझाव र सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सेल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560 रूपियाँ कायम गरिएको छ। यस्तै ठूलो अण्डाको 545, मध्यम अण्डाको 515, सानो अण्डाको प्रतिपेटी 3,000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा अण्डाको मूल्य करिब 25 रूपियाँ पर्नेछ। संघले सबै व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राख्दै नयाँ समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिनुभएको छ।
3: विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता तीव्र रूपमा घटिरहेको एक नयाँ अध्ययनले देखाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नाङजिङ भूगोल तथा ताल विज्ञान संस्थाका अनुसन्धानकर्ताहरूले उपग्रह तस्विर, भौगोलिक तथ्याङ्क र इन्जिनियरिङ अभिलेखका आधारमा गरेको अध्ययनमा विश्वका 5,50,000 भन्दा बढ़ी जलाशय समेटिएका छन्। अध्ययन अनुसार जलाशयहरूले प्रत्येक दशकमा औसत 7.3% भण्डारण क्षमता गुमाइरहेका छन्। सबैभन्दा बढ़ी साना जलाशयहरू प्रभावित भएका छन्। कृषि सिंचाई, खानेपानी, बाढ़ी नियन्त्रण र विद्युत उत्पादनका लागि महत्वपूर्ण मानिने गरिने जलाशयहरूमा नदीबाट बगेर आउने माटो बालुवा र अरू पदार्थ बाँध पछाडि थुप्रिँदै जाँदा पानी भण्डारण गर्ने ठाउँ घटिरहेको अनुसन्धानले जनाएको छ। विज्ञहरूले जलाशयहरूको दीर्घकालीन उपयोगिता जोगाउन समयमा व्यवस्थापन र संरक्षणका प्रभावकारी उपाय अप्नाउनु पर्नेमा जोड़ दिएका छन्। एसटीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। अहिलेसम्मका खबर यति नै।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि उठेका विवादित सम्पत्ति सम्बन्धी विषयमा अध्ययन गर्न गठित समितिले हरेक कोणबाट अध्ययन विश्लेषण गरेर प्रतिवेदन बुझाएको दावी गरेको छ। प्रतिवेदनमा समेटेका विषयबारे समिति संयोजक उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी
4: हामीले जे जति सूक्ष्म रूपले अध्ययन गर्यौँ त्यो सूक्ष्म रूपले अध्ययन गरेका जति पनि कागजहरू छन् जति पनि प्रमाणहरू छन् जति पनि सम्बद्ध व्यक्तिलाई बुझिएका विषयहरू छन् ती सबै बुझेर इभिडेन्सियल टेस्टिङको आधारमा हामीले काम गरेका छौँ। जति पनि सवालहरू उठ्यो नि सम्पत्ति र आय स्रोतको कुरा हो त्यो हामीले विश्लेषण गर्दैकै छौँ। घर जग्गा तर्फ पनि उहाँको कति छ उहाँको बाबुआमालाई कसरी आयो त्यो कसरी प्राप्त उहाँको निजी हो कि उहाँको व्यवसायबाट प्राप्त गर्नुभएको हो कि यो कुरा हामीले क्लियर गरिदिएका छौँ। उहाँहरूले स्थापना गर्नुभएका कम्पनीहरूको सवालमा र उहाँले लगानी सवालमा पनि हामीले शेयर खरिदतर्फ पनि कसरी खरिद गर्नुभयो त्यो पैसा कहाँबाट गयो उहाँको खातामा कसरी आयो त्यो कुराहरूलाई पनि हामीले उल्लेख गरिदिएका छौँ। दीपक भट्टसँग सम्बन्ध र आर्थिक कारोबारको सम्बन्ध त्यो कस्तो सम्बन्ध छ के छ भन्ने कुरा पनि हामीले विभिन्न निकायहरूसँग बुझेर उहाँहरूको सम्बन्ध भएको नभएको उहाँहरूको सँगै लगानी भएको नभएको यी कुराहरूलाई पनि हामी त्यहाँ उल्लेख गरिदिएका छौँ। हामी नेपाल भने चाहिँ उहाँको संस्था छ जसको अध्यक्ष सुदन गुरुङ हुनुहुन्छ त्यो संस्थाको सँग पनि आबद्ध र आर्थिक कारोबारको सम्बन्धमा पनि के हो छ भन्ने अवस्था त्यही प्रतिवेदनमा चित्रण गरिएको छ। अर्को रह्यो रिमिटेन्स पैसा कसरी आयो ब्याङ्क मार्फत आयो कि आएन अनैतिक पसनबाट आयो कि चिन्जानीको भएको व्यक्तिबाट आयो कि वा चाहिँ सरकारी ब्याङ्कबाट आयो कि वा हुन्जीबाट आयो कि कसरी आयो त्यो पैसा र त्यसको आधिकारिक तारले हामीले त्यहाँ पुष्टि गरिदिएका छौँ। त्यसै गरेर सवारी जो उहाँको नाउँमा छ त्यो उहाँको हो वा होइन भनेर पनि यातायातको स्थिति सहित राखेर पुष्टि गरिदिएका छौँ। यसको अलावा अरू थप कुराहरू पनि हामीले जो उल्लेख गरेका छौँ त्यो सबै प्रतिवेदन आफै बोल्छ।
3: चालु आर्थिक वर्षको हालसम्म देशभर जम्मा 492 किलोमिटर सड़क कालो पत्र भएको छ।
5: सड़क विभागले उपलब्ध गराएको यही जेठ 20 गतिसम्मको विवरण अनुसार वार्षिक 800 किलोमिटर दुई लेन सड़क कालोपत्री गर्नुपर्नेमा 61.5% बराबरको काम सम्पन्न भएको छ। देशभर हालसम्म जम्मा 19,456 किलोमिटर दुई लेन सड़क कालोपत्री भएको छ। वार्षिक रूपमा 4 लेन वा 4 लेन भन्दा बढ़ी 109 किलोमिटर सड़क निर्माण गर्ने लक्ष्य राखिएकामा हालसम्म 92 किलोमिटर सड़क निर्माण सम्पन्न भएको छ। विभागका अनुसार हालसम्म देशभर जम्मा 588 किलोमिटर सड़क 4 लेन वा सोभन्दा बढी निर्माण सम्पन्न भएका छन्। रिजिड पेभमेन्ट तर्फ 63 किलोमिटर सड़क निर्माण पूरा भएको छ। देशभर सड़क कालोपत्री हुने र गरिने समयमा अलकत्रा अभाव हुँदा अपेक्षित लक्ष्य पूरा गर्न समस्या भएको छ। खाड़ी क्षेत्रमा भएको तनावका कारण अलकत्रा आयातमा समस्या भएको निर्माण व्यवसायीले बताएका छन्। ग्रावलतर्फ जम्मा 127 किलोमिटर सड़क पूरा भएको छ। माटे सड़क 117 किलोमिटर सम्पन्न भएको विभागले जनाएको छ। वार्षिक लक्ष्य अनुसार 162 पुल निर्माण गर्नुपर्नेमा 112 सम्पन्न भएका छन्। बेली ब्रिज तर्फ 5 राजमार्गको आवधिक मर्मततर्फ 97 किलोमिटर सम्पन्न भएको छ। राजमार्ग पुननिर्माण तथा स्तरोन्नतितर्फ 54 किलोमिटर सम्पन्न भएको छ।
3: अब खबर फटाफट।
6: चिडियाखानामा राखिएको चिम्पान्जीको खानपिनका लागि परोपकारी काममा सक्रिय प्रभु शमशेर राजी राणा कोषको 10 लाख सहयोग। चिडियाखानामा हिस्टोरिकल 3D लायन केज म्युजियमका लागि 15 लाखको चेक पनि। दार्चुला सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम। पुलघाटमा 83 र बसपार क्षेत्रमा 57 जनाको रक्त समूह पहिचान। आउँदो असार 1-9 गतेसम्म हुने माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा सकिएको 2 साताभित्र नतिजा प्रकाशनको तयारी। एसईईमा 146,500 विद्यार्थी नन ग्रेडेड भएकोमा पूरक परीक्षा दिनेको संख्या भने निश्चित हुन बाँकी। सामाजिक सुरक्षा कोषमा 1,11,007 करोड योगदान रकम जम्मा। जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य र नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण। दार्चुलाको अपिहिमाल गाउँपालिका सड़क सञ्जालमा जोडियो। खलङ्गाबाट 23 कोष उत्तर पश्चिमको अपिहिमाल 3 गौड्या खोलासम्म सड़क विस्तार। हुम्लाको उत्तरी नामखा छ लिमी सुन खानीको प्रहरी चौकी 7 महिनापछि पुनर्सञ्चालन। चिसोका कारण बन्द भएको चौकी र न्यालु नाका खुलेपछि लाप्चाबाट कैलाश मानसरोवर जाने यात्रुको चहल पहल बढ्दै। र कैलालीको पथरैया र कर्णाली किनार क्षेत्रका 32 समुदायमा बाढीबाट बस्ने उपाय सम्बन्धी नमुना अभ्यास। बाढीका बेला आइपर्ने जोखिम र जोगिने उपाय सिकाइयो।
3: भारतको काँक्रो जनता पार्टीले प्रदर्शन शुरू गरेको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै काँक्रोज पार्टीले नयाँ दिल्लीको जन्तर मन्तरमा प्रदर्शन शुरू गरेको हो। प्रदर्शनमा भाग लिन काँक्रोज पार्टीका संस्थापक अभिजित दीपके अमेरिकाबाट आउनु भएको छ। प्रदर्शनका क्रममा दिल्ली प्रहरीले 6 जनालाई नियन्त्रणमा लिएको छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: द्वन्द्वमा बालबालिका प्रयोग गर्ने र दमन गर्नेमाथि कार्यवाहीको माग गर्दै पूर्व माओवादी बाल सैनिक लेनिन विष्ट हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालत पुग्नु भएको छ. मुद्दा दायर गर्नु अघि अदालत परिसरबाट बोल्दै विष्ट
4: हालसाले झेन्जी आन्दोलन भयो, ठूलो रिभोल्युसन पनि देख्यौं. त्यसमा केही पात्रहरूले झेन्जीका नाममा चाहिँ बालबालिकाहरूलाई प्रयोग गर्ने, सरकारले बालबालिकाहरूलाई गोली हान्ने काम गर्यो. विगतमा माओवादीले जसरी बालबालिकालाई प्रयोग गरेर द्वन्द्वमा लगेको थियो, नेपाल सरकारले जसरी बालबालिकाहरूलाई मार्ने काम गरेको थियो, त्यो श्रृङ्खला अहिलेसम्म आएर पनि रोकिएको देखिन. केही राजनीतिक अभिष्ट पूरा गर्ने मान्छेहरूले झेन्जीको नाममा हजारौं बालबालिकाहरूलाई स्कूलकै ड्रेसमा आउने वातावरण जसरी क्रिएट गरिएको छ, यो विषय चाहिँ अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षण हुनुपर्ने विषय हो. नेपालमा बालबालिकालाई राजनीतिक हिंसाबाट कसरी मुक्त गराउन सकिन्छ भन्ने विषयमा चाहिँ ध्यान आकर्षण होस् भन्नको लागि हामी अहिले इन्टरनेसनल क्रिमिनल कोर्टमा आएका छौँ. यो विषयलाई लिएर र हिजोका द्वन्द्वमा प्रयोग भएका बालबालिका, मारिएका बालबालिका, बेपत्ता भएका बालबालिकाको विषयमा र जेन्जी आन्दोलनमा मारिएका, दुरुपयोग भएका र गलत ढंगले प्रयोग गरेका बालबालिकाको विषयमा चाहिँ हामी अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा चाहिँ छलफल गर्दैछौँ र छलफल पछाडि केही निष्कर्ष पक्कै पनि आउनेछ, केहीलाई राम्रो पनि हुनेछ र जसले गलत उद्देश्य सहित प्रयोग गरेका थिए बालबालिकाहरूलाई तिनलाई पक्कै पनि नराम्रो हुन्छ भन्ने लागेको छ.
3: सामाजिक सुरक्षा कोषमा हालसम्म 1,11 अर्ब रुपियाँ भन्दा बढी योगदान रकम संकलन भएको छ. कोषका अनुसार हालसम्म 1,11,07 करोड़ रुपियाँ जम्मा भएको हो. संकलित रकमलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्य सहित कोषले जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा क्षेत्रमा कर्जा तथा सहवित्तीयकरण मार्फत लगानी गर्ने तयारी गरेको छ. यसका लागि प्राप्त 4 प्रस्ताव मध्ये 2 प्रस्तावमाथि छलफल भइरहेको छ. कोषका निर्देशक रोहित रेग्मीका अनुसार लगानी विविधीकरण गर्दै आर्थिक विकास र समृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने लक्ष्य राखिएको छ. हालसम्म कोषमा 23,476 रोजगारदाता र 29,58,000 भन्दा बढ़ी योगदानकर्ता सूचीकृत भएका छन्. कोषले विभिन्न सामाजिक सुरक्षा योजना अन्तर्गत 20,45,00,000 रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरिसकेको जनाएको छ. पाँचथरमा सड़क पुल नभएका नदी तथा खोलामा बनाइएका अस्थायी डाइभर्जनलाई बाढ़ीले बगाउँदा यात्रीलाई शास्ति हुने गरेको छ.
5: मुख्य सड़कहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढ़ीले पटक पटक बगाउने गरेको हो. पूर्वी पहाड़लाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर करिडोर अन्तर्गतका सड़कमा 8 खोलामाथि पुल निर्माण भइरहेका छन्. पाँचथरको फिदिमचार र हिलिहाङ 7 सीमामा पर्ने हेवा खोला र पाँचथर र धनकुटा जिल्लाको सिमानामा पर्ने नावा खोलामा बाढ़ीले अवरोध हुँदै आएको छ. दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढ़ीले पटक पटक क्षति पुर्याउँदै आएको छ. ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारी साधन पार गर्न सक्दैनन्. दुई पाङ्रे सवारी साधन झुलुङ्गे पुलबाट तार्ने गरिएको छ. अन्य सवारी साधन जोखिम मोलेरै खोलाबाट पार गर्ने गरेका छन्. ताप्लेजुङ तेह्रथुन र पाँचथरका सयौं सवारी साधन र ढुवानीका साधन दैनिक रूपमा तमोर करिडोर सड़क हुँदै सञ्चालन हुने गरेका छन्. नावा लगायत खोलामा पुल निर्माणले गति लिइरहेको छ. यता तमोर करिडोर अन्तर्गत पर्ने हेवा खोलाको माझीटारमा पटक पटक बाढ़ीले डाइभर्सन बगाउने गरेको छ. वर्षाका कारण गएको चैतदेखि बाढ़ी आएर डाइभर्सन बगाएपछि यातायात अवरूद्ध भएको हिलिहाङ 7 माझीटारका रामकुमार माझीले बताउनु भयो. यहाँ डाइभर्सन नहुँदा ताप्लेजुङ र उत्तरी पाँचथरका हिलिहाङ र याङबरक गाउँपालिकाबाट पमोर करिडोर सड़क हुँदै तराईतर्फ सञ्चालन हुने सवारी साधन मेची राजमार्गबाट फिदिम शिवा दोभान हुँदै घुम्नुपर्ने बाध्यता छ.
3: विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता तीव्र रूपमा घटिरहेको एक नयाँ अध्ययनले देखाएको छ. चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नाङजिङ भूगोल तथा ताल विज्ञान संस्थाका अनुसन्धानकर्ताहरूले उपग्रह तस्विर, भौगोलिक तथ्याङ्क र इन्जिनियरिङ अभिलेखका आधारमा गरेको अध्ययनमा विश्वका 5,50,000 भन्दा बढ़ी जलाशय समेटिएका छन्. अध्ययन अनुसार जलाशयहरूले प्रत्येक दशकमा औसत 7.3% भण्डारण क्षमता गुमाइरहेका छन्. सबैभन्दा बढ़ी साना जलाशयहरू प्रभावित भएका छन्. कृषि सिंचाई, खानेपानी, बाढ़ी नियन्त्रण र विद्युत उत्पादनका लागि महत्वपूर्ण मानिने जलाशयहरूमा नदीबाट बगेर आउने माटो बालुवा र अरू पदार्थ बाद पछाडि थुप्रिँदै जाँदा पानी भण्डारण गर्ने ठाउँ घटिरहेको अनुसन्धानले जनाएको छ। विज्ञहरूले जलाशयहरूको दीर्घकालीन उपयोगिता जोगाउन समयमा व्यवस्थापन र संरक्षणका प्रभावकारी उपाय अप्नाउनु पर्नेमा जोड़ दिएका छन्। पोखरा महानगरपालिकाले बस पार्क निर्माणका लागि दिएको 15 दिने सूचनाको समय सीमा सकिन लागेसँगै स्थानीय बासिन्दाले अतिक्रमण गरी बनाएका घर तथा अरू संरचना आफै हटाउन थालेका छन्।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: भारतको सहयोगमा 2072 सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएका 72 स्वास्थ्य संस्था र 12 सांस्कृतिक सम्पदा परियोजना नेपाललाई हस्तान्तरण गरिएको छ. भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाललाई भारतीय विदेश मन्त्री एस जयशंकरले नयाँ दिल्लीमा भर्चुअल माध्यमबाट ती परियोजना हस्तान्तरण गर्नुभएको हो. यसै अवसरमा नेपाललाई भारतबीच सीमा पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउन राष्ट्रिय भुक्तानी प्रणालीहरू बीचको लिंक पनि संयुक्त रूपमा शुभारम्भ गरिएको छ. साथै भाषा प्रविधि विकासका लागि डिजिटल इण्डियाको भाषिणी कार्यक्रम र काठमाडौँ विश्वविद्यालय बीच सहकार्य सम्झौता आदान प्रदान गरिएको छ. राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी विद्रोहका क्रममा बालबालिकालाई मानव ढालका रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ. नेपाली कांग्रेसले पार्टी मुख्यालयमा गरेको अन्तर्क्रियामा बोल्दै मानव अधिकार आयोगको जाँचबुझ समिति संयोजक लिली थापा
4: अभियन्ताहरू धेरैजना हामीले चिनेकै मान्छेहरू भाइ बहिनीहरू हुनुहुन्छन्. अब आपेसमा आएर कति कुरा भने पनि हुनसक्छ, कतिले के गरेको हुनुहुन्छ, उहाँहरूलाई कम्तीमा पनि दोषी करार त गरेको छैन, तर त्यो उहाँहरूको भूमिकाले गर्दा मानव अधिकार हनन भयो नि त. धेरै मान्छेको साथ भएर अगाडि आए, बच्चाहरूलाई ह्युमन सिल्डको रूपमा प्रयोग भएको छ. त्यहाँ
3: हिंसा भड्काउन केही जिम्मेवार व्यक्ति र समूहले उत्तेजक भूमिका खेलेको पनि उहाँले बताउनु भएको छ.
4: जस्तो अहिले 54 जनाको नाममा धेरै क्वेसन आएछ, होइन, त्यो किन आयो भने चाहिँ प्रोभोकिङ रोल्स धेरै भएको भएको नाम राखेको हो कि. हामीले 435 भिडियो क्लिप्स हेरेको छ, त्यसमध्येबाट पनि एक्सपर्ट बाहिरको लिएर आएर यो एआईको फेक र रियललाई छुट्याउन लायो. कतिजना अहिले ठुलै पोजिसनमा हुनुभएका मान्छेहरूले त यसरी चाहिँ बम बनाऊ, यसरी आऊ, पानी टुम्लेट बोकेर आऊ, ब्याग बोकेर आऊ, विद्यार्थीलाई अगाडि राख, ह्युमन सिल्ड बनाऊ, बम यसरी बनाइन्छ, आहामा यो सबै भनेको रियल हामीसँग छ नि. त्यस्तो भन्दा भन्दै पनि हामीले उहाँहरूलाई फर्दर अनुसन्धानमा नलैजाउँ भन्न सक्ने बाटो छ. टिओबी भनेर छ, अब हामीलाई टिओबीको हो थाहा छैन, तर टिओबीमा पनि अब जसरी उहाँको प्रोभोकिङ रोल हामीले प्राप्त देख्यौँ, तपाईँहरूले देख्नुभयो, उहाँलाई फर्दर अनुसन्धानमा लैजाउँ भन्न पर्यो नि त.
3: तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरिएको तर्क गर्दै थापाले प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिइएको भन्ने प्रश्नको खण्डन पनि गर्नुभएको छ.
4: प्रधानमन्त्रीलाई छोड्नुभयो, आर्मीलाई छोड्नुभयो भने आर्मीलाई छोडेको छैन, तपाईँले सिफारिस राम्रोसँग हेर्नुभयो भने प्रधानमन्त्रीजीकोमा किन आएन भन्नुहुन्छ भने कति कुराहरूलाई एकदमै एनालाइसिस गरेरै रिपोर्ट निकाल्यो. कसैले पनि डराएर निकाल्ने भए त हामी सबै पार्टीका त्यत्रा शीर्ष नेताहरूको हामीलाई पनि थाहा छ उहाँहरूको बलिदान, उहाँहरूको योगदान. तर ह्युमन राइट्सको पर्सपेक्टिभबाट त्यो युथहरू मरेका त्यो मृतक परिवारलाई भेट्दाखेरिको कुरालाई हामीले सबै बिर्सिदेऊ नि. त्यसैले त्यसमा क्वेसन कतिपय कुरामा हामीले त्यसलाई मानव अधिकारको तर्फबाट मात्रै एनालाइसिस गर्यौँ नि.
3: काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 छात्रवृत्ति कोटामा पहिलो मनोनयन सूचीबाट 3735 विद्यार्थीको नाम भर्नका लागि सिफारिस गरेको छ.
5: कक्षा 11-12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताको क्रम अन्तिम सूचीमा परेका नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभएको छ. विद्यार्थीले मनोनयन पत्र लिएर जेठ 27 गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्ने परीक्षा समिति संयोजक ढकालले जानकारी दिनुभएको छ. प्रकाशित सूची अनुसार शिक्षामा 6 जना, मानविकीमा 12, कानूनमा 50, व्यवस्थापनमा 1401 र विज्ञानमा 2266 जनाको नाम सिफारिस गरिएको छ. यसमा ल्यान्डफिल साइट प्रभावित क्षेत्रबाट 28 जना, महानगरभित्रका स्थायीवासीबाट 492 जना, सामुदायिक विद्यालयबाट एससी उत्तीर्ण गर्नेबाट 1545 जना, संस्थागत विद्यालयबाट उत्तीर्ण गर्ने 481, अपाङ्गता भएका व्यक्ति तथा अभिभावकमा अपाङ्गता भएका परिवारबाट 13, आदिवासी जनजातिबाट 173, खसारीबाट 197, छात्राकोटाबाट 440, थारूबाट 39, दलितबाट 96, पिछडिएको क्षेत्रबाट 46, मधेसीबाट 149, मुस्लिमबाट 22 र शहीद बेपत्ता पारिएका जेनजी आन्दोलन द्वन्द पीड़ित परिवारबाट 14 जना विद्यार्थी छन्। यस वर्षका लागि महानगरभित्रका 145 वटा शिक्षण संस्थाका लागि 4,857 कोटा निर्धारण गरिएको छ। पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू तोकिएको मिति भित्र भर्ना नभई रिक्त रहन गएका सीटमा बाँकी रहेका विद्यार्थीको योग्यताक्रम र शिक्षण संस्थाको प्राथमिकताका आधारमा 28 गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन हुने जनाइएको छ।
3: रूसले युक्रेनको सेन्ट पिटर्सबर्ग र आसपासका क्षेत्रमा हालसम्मकै ठूलो ड्रोन आक्रमण गरेको जनाएको छ। रूसी अधिकारीहरूका अनुसार 140 भन्दा बढी ड्रोन खसालिएको छ।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सामाजिक सुरक्षा कोषमा हालसम्म 1,11,000,000,000 रूपियाँ भन्दा बढी योगदान रकम संकलन भएको छ. कोषका अनुसार हालसम्म 1,11,700,000,000 रूपियाँ जम्मा भएको हो. संकलित रकमलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्य सहित कोषले जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा क्षेत्रमा कर्जा तथा सहवित्तीयकरण मार्फत लगानी गर्ने तयारी गरेको छ. यसका लागि प्राप्त 4 प्रस्ताव मध्ये 2 प्रस्तावमाथि छलफल भइरहेको छ. कोषका निर्देशक रोहित रेग्मीका अनुसार लगानी विविधीकरण गर्दै आर्थिक विकास र समृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने लक्ष्य राखिएको छ. हालसम्म कोषमा 23,476 रोजगारदाता र 29,58,000 भन्दा बढ़ी योगदानकर्ता सूचीकृत भएका छन्. कोषले विभिन्न सामाजिक सुरक्षा योजना अन्तर्गत 20,45,00,000,000 रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरिसकेको जनाएको छ.
4: विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता तीव्र रूपमा घटिरहेको एक नयाँ अध्ययनले देखाएको छ.
3: चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नाङजिङ भूगोल तथा ताल विज्ञान संस्थाका अनुसन्धानकर्ताहरूले उपग्रह तस्विर, भौगोलिक तथ्याङ्क र इन्जिनियरिङ अभिलेखका आधारमा गरेको अध्ययनमा विश्वका 5,50,000 भन्दा बढ़ी जलाशय समेटिएका छन्. अध्ययन अनुसार जलाशयहरूले प्रत्येक दशकमा औसत 7.3% भण्डारण क्षमता गुमाइरहेका छन्. सबैभन्दा बढ़ी साना जलाशयहरू प्रभावित भएका छन्. कृषि सिंचाई, खानेपानी, बाढ़ी नियन्त्रण र विद्युत उत्पादनका लागि महत्वपूर्ण मानिने जलाशयहरूमा नदीबाट बगेर आउने माटो, बालुवा र अरू पदार्थ बाद पछाडि थुप्रिँदै जाँदा पानी भण्डारण गर्ने ठाउँ घटिरहेको अनुसन्धानले जनाएको छ. विज्ञहरूले जलाशयहरूको दीर्घकालीन उपयोगिता जोगाउन समयमा व्यवस्थापन र संरक्षणका प्रभावकारी उपाय अप्नाउनु पर्नेमा जोड़ दिएका छन्। अब खबर फटाफट।
5: चिडियाखानामा राखिएको चिम्पान्जीको खानपिनका लागि परोपकारी काममा सक्रिय प्रभु शमशेर राजी राणा कोषको 10,00,000 सहयोग. चिडियाखानामा हिस्टोरिकल 3D लायन केज म्युजियमका लागि 15,00,000 चेक पनि. दार्चुला सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम. पुलघाटमा 83 र बसपार क्षेत्रमा 57 जनाको रक्त समूह पहिचान. आउँदो असार 1-9 गतेसम्म हुने माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा सकिएको 2 साताभित्र नतिजा प्रकाशनको तयारी. एसईईमा 1,46,500 विद्यार्थी नन ग्रेडेड भएकोमा पूरक परीक्षा दिनेको संख्या भने निश्चित हुन बाँकी. सामाजिक सुरक्षा कोषमा 1,11,700,000,000 योगदान रकम जम्मा. जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य र नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण. दार्चुलाको अपिहिमाल गाउँपालिका सड़क सञ्जालमा जोडियो. खलङ्गाबाट 23 कोष उत्तर पश्चिमको अपिहिमाल 3 गौड्या खोलासम्म सड़क विस्तार. हुम्लाको उत्तरी नामखा छ लिमी सुनखानीको प्रहरी चौकी 7 महिनापछि पुनर्सञ्चालन. चिसोका कारण बन्द भएको चौकी र न्यालु नाका खुलेपछि लाप्चाबाट कैलाश मानसरोवर जाने यात्रुको चहल पहल बढ्दै. र कैलालीको पथरैया र कर्णाली किनार क्षेत्रका 32 समुदायमा बाढ़ीबाट बस्ने उपाय सम्बन्धी नमुना अभ्यास, बाढ़ीका बेला आइपर्ने जोखिम र जोगिने उपाय सिकाइयो.
3: 5 थरमा सड़क पुल नभएका नदी तथा खोलामा बनाइएका अस्थायी डाइभर्जनलाई बाढ़ीले बगाउँदा यात्रीलाई शास्ति हुने गरेको छ.
6: मुख्य सड़कहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढ़ीले पटक पटक बगाउने गरेको हो. पूर्वी पहाड़लाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर करिडोर अन्तर्गतका सड़कमा 8 खोलामाथि पुल निर्माण भइरहेका छन्. 5 थरको फिदिमचार र हिलिहाङ 7 सीमामा पर्ने हेवा खोला र 5 थर र धनकुटा जिल्लाको सिमानामा पर्ने नावा खोलामा बाढ़ीले अवरोध हुँदै आएको छ. दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढ़ीले पटक पटक क्षति पुर्याउँदै आएको छ. ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारी साधन पार गर्न सक्दैनन्. 2 पाङ्ग्रे सवारी साधन झुलुङ्गे पुलबाट पार्ने गरिएको छ। अन्य सवारी साधन जोखिम मोलेरै खोलाबाट पार गर्ने गरेका छन्। ताप्लेजुङ तेह्रथुन र पाँच थरका सयौं सवारी साधन र ढुवानीका साधन दैनिक रूपमा तमोर करिडोर सड़क हुँदै सञ्चालन हुने गरेका छन्। नावा लगायत खोलामा पुल निर्माणले गति लिइरहेको छ। यता तमोर करिडोर अन्तर्गत पर्ने हेवा खोलाको माझीटारमा पटक पटक बाढ़ीले डाइभर्सन बगाउने गरेको छ। वर्षाका कारण गएको चैतदेखि बाढ़ी आएर डाइभर्सन बगाएपछि यातायात अवरूद्ध भएको हिलिहाङ सात माझीटारका रामकुमार माझीले बताउनु भयो। यहाँ डाइभर्सन नहुँदा ताप्लेजुङ र उत्तरी पाँचथरका हिलिहाङ र याङबरक गाउँपालिकाबाट पमोर करिडोर सड़क हुँदै तराईतर्फ सञ्चालन हुने सवारी साधन मेची राजमार्गबाट फिदिम शिवा दोभान हुँदै टिन्नुपर्ने बाध्यता छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
3: द्वन्द्वमा बालबालिका प्रयोग गर्ने र दमन गर्नेमाथि कार्यवाहीको माग गर्दै पूर्व माओवादी बाल सैनिक लेनिन विष्ट हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालत पुग्नु भएको छ। मुद्दा दायर गर्नु अघि अदालत परिसरबाट बोल्दै विष्ट
4: हालसाले जेन्जी आन्दोलन भयो, ठूलो रिभोल्युसन पनि देख्यौं। त्यसमा केही पात्रहरूले जेन्जीका नाममा चाहिँ बालबालिकाहरूलाई प्रयोग गर्ने, सरकारले बालबालिकाहरूलाई गोली हान्ने काम गर्यो। विगतमा माओवादीले जसरी बालबालिकालाई प्रयोग गरेर द्वन्द्वमा लगेको थियो, नेपाल सरकारले जसरी बालबालिकाहरूलाई मार्ने काम गरेको थियो, त्यो श्रृङ्खला अहिलेसम्म आएर पनि रोकिएको देखिन। केही राजनीतिक अभिष्ट पूरा गर्ने मान्छेहरूले जेन्जीको नाममा हजारौं बालबालिकाहरूलाई स्कूलकै ड्रेसमा आउने वातावरण जसरी क्रिएट गरिएको छ, यो विषय चाहिँ अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षण हुनुपर्ने विषय हो। नेपालमा बालबालिकालाई राजनीतिक हिंसाबाट कसरी मुक्त गराउन सकिन्छ भन्ने विषयमा चाहिँ ध्यान आकर्षण होस् भन्नको लागि हामी अहिले इन्टरनेसनल क्रिमिनल कोर्टमा आएका छौँ। यो विषयलाई लिएर र हिजोका द्वन्द्वमा प्रयोग भएका बालबालिका, मारिएका बालबालिका, बेपत्ता भएका बालबालिकाको विषयमा र जेन्जी आन्दोलनमा मारिएका, दुरुपयोग भएका र गलत ढंगले प्रयोग गरेका बालबालिकाको विषयमा चाहिँ हामी अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा चाहिँ छलफल गर्दैछौँ र छलफल पछाडि केही निष्कर्ष पक्कै पनि आउनेछ, केहीलाई राम्रो पनि हुनेछ र जसले गलत उद्देश्य सहित प्रयोग गरेका थिए बालबालिकाहरूलाई तिनलाई पक्कै पनि नराम्रो हुन्छ भन्ने लागेको छ।
3: अण्डाको मूल्य फेरि बढेको छ।
5: नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको हो। संघको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार मुलुकभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको सुझाव र सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सेल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560 रूपियाँ कायम गरिएको छ। यस्तै ठूलो अण्डाको 545, मध्यम अण्डाको 515, सानो अण्डाको प्रतिपेटी 3000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा अण्डाको मूल्य करिब 25 रूपियाँ पर्नेछ। संघले सबै व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राख्दै नयाँ समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिनुभएको छ।
3: विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता तीव्र रूपमा घटिरहेको एक नयाँ अध्ययनले देखाएको छ।
6: चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नाङजिङ भूगोल तथा ताल विज्ञान संस्थाका अनुसन्धानकर्ताहरूले उपग्रह तस्विर, भौगोलिक तथ्याङ्क र इन्जिनियरिङ अभिलेखका आधारमा गरेको अध्ययनमा विश्वका 5,50,000 भन्दा बढी जलाशय समेटिएका छन्। अध्ययन अनुसार जलाशयहरूले प्रत्येक दशकमा औसत 7.3